0: एक पक्ष पनि क्रमशः मजबूत बन्दै जाने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुनेहरूका लागि आज नयाँ जानकारी, नयाँ चिन्जान र नयाँ अवसरले दिनलाई रोचक बनाउनेछ। छोटो यात्रा निकै लाभदायक हुनेछ। संसार, लेखन, व्यवसाय अथवा अध्ययनसँग सम्बन्धित काममा उच्च सफलता प्राप्त हुनेछ। भाइ बहिनी अथवा साथीभाइसँगको सम्बन्ध अझ घनिष्ठ बन्नेछ। तपाईँका विचारहरूलाई अरूले सकारात्मक रूपमा लिने देखिन्छन्। आत्मविश्वासका साथ अघि बढ्दा रोकिएका योजना पनि आज पूरा हुनेछ। दिनभर सक्रियता र उत्साह कायम रहने देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिहरूका लागि आज आर्थिक विषयमा विशेष सावधानी अपनाउन आवश्यक छ। हतारमा गरिएको निर्णयले अनपेक्षित घाटा अथवा अनावश्यक खर्च निम्त्याउन सक्छ। परिवारभित्र सानो विषयले पनि मतभेद बढ़ाउन सक्ने भएकाले बोली र व्यवहारमा संयमता अपनाउनुहोला। कार्यक्षेत्रमा गरेको मेहनतले तत्काल परिणाम नआउँदा मन खिन्न हुनेछ। विश्वास गरेको व्यक्तिबाट अपेक्षित सहयोग नपाउँदा पनि तपाईँको मन निराशामा परिणत हुनेछ। स्वास्थ्यमा थकान, निद्राको कमी अथवा मानसिक तनाव अनुभव हुन सक्छ। आज जोखिमपूर्ण निर्णय स्थगित गर्नु निकै राम्रो हुनेछ, बुद्धिमानी हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले तपाईँको आत्मबल र उत्साह उच्च रहने देखिएको छ। नयाँ काम शुरू गर्ने, योजना सार्वजनिक गर्ने अथवा महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्ने अनुकूल समय पनि रहेको छ। सामाजिक प्रतिष्ठा बढ्नेछ भने कार्यक्षेत्रमा पनि राम्रो अवसर प्राप्त हुन सक्ने देखिएको छ। परिवारबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मनमा नयाँ जोश जाँगर र आशा जाग्नेछ। समयको सही उपयोग गर्न सके भविष्यका लागि बलियो आधार तयार हुनेछ। आजको दिन निकै फलदायी बन्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आज परिस्थितिले तपाईँको धैर्यताको कडा परीक्षा लिनेछ। सोचे अनुसार काम अघि नबढ्दा निराशा महसुस हुन सक्छ। कार्यक्षेत्रमा अनावश्यक आलोचना अथवा गलत बुझाइको सामना गर्नुपर्ने देखिएको छ। आर्थिक लेनदेनमा सावधानी नअपनाए घाटा हुन सक्छ। परिवारका सदस्यसँग सामान्य विषयमा विवाद हुन सक्ने देखिएको छ। मानसिक तनावका कारण निर्णय क्षमता कमजोर हुनेछ। स्वास्थ्यमा पनि कमजोरी, थकान अथवा पुराना समस्या दोहोरिन सक्ने भएकाले आराम र संयमतालाई प्राथमिकता दिनु निकै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिले व्यक्तिहरूका लागि आज साथीभाइ र शुभचिन्तकको सहयोगले महत्वपूर्ण काम पूरा हुनेछ। आमदानी बढाउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ भने नयाँ सम्बन्धले भविष्यमा फाइदा पुर्याउनेछ। समूहमा काम गर्दा नेतृत्व गर्ने अवसर तपाईँलाई प्राप्त हुनेछ। परिवारमा खुशीको वातावरण बढ्नेछ। आफ्ना योजना व्यवस्थित रूपमा अघि बढाउँदा अपेक्षित सफलता प्राप्त हुनेछ। सकारात्मक सोचले दिनभर ऊर्जा र आत्मविश्वास कायम रहने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा तपाईँको क्षमता र अनुभवको उचित मूल्याङ्कन हुने देखिएको छ। वरिष्ठ व्यक्तिबाट प्रशंसा अथवा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यवसायमा विस्तारको योजना सफल हुनेछ। परिवारको साथ र सहयोगले मनोबल उच्च बनाउनेछ। रोकिएका काम पूरा हुँदै जानेछन्। आर्थिक अवस्था मजबूत बन्ने सम्भावना पनि रहेको छ। धैर्यता, लगनशीलता र निरन्तरताले आजको उपलब्धि भविष्यको ठूलो सफलताको आधार बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशि फल बारे जानकारीसँग बलागो आजको साइड विशेष यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसैले पश्चिम भएको अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व, उत्तर र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा निकै राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा निकै राम्रो हुनेछ। तपाईँलाई यात्रा दोष लाग्ने छैन। अब आजको शुभ लाभ अमृत बेला शुभ लाभादी बेला बिहानमा 5:10 छ 55 मिनटसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 6:55 8:39 रोग बेला रहनेछ। बिहानमा 8:39 10:23 उद्योग बेला रहनेछ। बिहानमा 10:23 12:07 चर बेला रहनेछ। मध्याहमा 12:07 दिनमा 1:51 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:51 मिनटदेखि तीन बजेर पैंतिस मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्दा छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा तीन बजेर पैंतिस मिनटदेखि पाँच बजेर उन्नाइस मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्मले यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा पाँच बजेर उन्नाइस मिनटदेखि साँझमा सात बजेर तीन मिनटसम्मको समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौं। साँझमा सात बजेर तीन मिनटदेखि आठ बजेर उन्नाइस मिनटसम्म रोग बेला रहनेछ। साँझमा आठ बजेर उन्नाइस मिनटदेखि राति नौ बजेर पैंतिस मिनटसम्म उद्योग बेला रहनेछ। राति नौ बजेर पैंतिस मिनटदेखि दस बजेर एकाउन्न मिनटसम्म चर बेला रहनेछ। राति दस बजेर एकाउन्न मिनटदेखि बाह्र बजेर सात मिनटसम्म लाभ बेला रहनेछ। राति बाह्र बजेर सात मिनटदेखि एक बजेर तेइस मिनटसम्म अमृत बेला रहनेछ। राति एक बजेर तेइस मिनटदेखि दुई बजेर उन्चालिस मिनटसम्म काल बेला रहनेछ। राति दुई बजेर उन्चालिस मिनटदेखि तीन बजेर पचपन्न मिनटसम्म शुभ बेला रहनेछ भने राति तीन बजेर पचपन्न मिनटदेखि भोलि बिहानमा पाँच बजेर एघार मिनटसम्मको समय फेरि रोग बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो रहनेछ। त्यसरी जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय, दिनमा एक बजे तीस मिनटदेखि तीन बजेसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला। हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
1: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई छ महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
2: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
1: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
2: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
3: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
4: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
5: ओम जय जगदीश हरे।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त जिरो किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, जिरो किलोमिटर पाँच पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864643853।
9: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
10: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
10: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
10: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9446035111। सम्पर्क नम्बर फेरि एकपटक 9446035111।
11: टोल टोल का समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार
12: अन्तर्राष्ट्रिय आदिवासी को हुन भन्ने पाँचवटा क्राइटेरिया बने
13: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति समुदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन हामीले चाहिँ
14: भाषा कला साहित्य र राजनीति
15: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
16: अवस्थामा नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ किनभने भाषामा
17: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
11: अर्थ खेलकुद र विश्व जगतका गतिविधिहरू
18: नेपाल सरकारले कृषिलाई अलिक बढी फोकस पनि गरेको छ त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको
19: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नकाटिनुपर्छ

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार पछिबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा महानगरको 7 अर्ब 15 करोड 25 लाखको बजेट सर्वसम्मत पारित। स्थानीयको सहयोगमा पुननिर्माण गरिएको गौडा प्रहरी चौकी भवन हस्तान्तरण। पोखरामा असार 19 गते रोजगार मेला आयोजना हुँदै कास्कीमा 30 करोडका सड़क योजनाको अनुगमन गुणस्तरमा समझौता नगर्ने निर्देशन। भदौ 24 को घटना कम्युनिस्ट आन्दोलन सक्ने षड्यन्त्र भएको नेकपा संयोजक प्रचण्डको आरोप। बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा राष्ट्रपतिले दियो स्पष्टीकरण। अमेरिका र इरान बीच दोहामा अप्रत्याशित प्राविधिक वार्ता। भेनेजुलामा भूकम्प गएको 6 दिनपछि 3 वर्षीय बालकको जीवित उद्धार। र फिफा विश्वकप 2026 अन्तर्गत अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमको रोमाञ्चक जीत। सेनेगल प्रतियोगिताबाट बाहिरियो। केनको 2 गोल गरेसँगै कंगो विरूद्ध नाटकीय पुनरागमन गर्दै इंग्ल्याण्ड अन्तिम शर्मा प्रवेश। पोखरा महानगरपालिकाको 1900 नगरसभा सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्ष 83-84 लागि 7 अर्ब 15 करोड 25 लाख रूपियाँ बराबरको वार्षिक विकास कार्यक्रम बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार बसेको नगरसभाको बैठकले उपप्रमुख मञ्जुदेवी गुरूङकोले प्रस्तुत गरेको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। उनले असार 5 गते बसेको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि 7 अर्ब 15 करोड 25 लाख रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो। पारित बजेट अनुसार संघीय सरकारको वित्तीय हस्तान्तरणबाट 3 अर्ब 18 करोड 60 लाख रूपियाँ प्राप्त हुनेछ। यसमध्ये सशर्त अनुदान 2 अर्ब 61 करोड 91 लाख, विशेष अनुदान 5 करोड 50 लाख, समपूरक अनुदान 1 करोड 82 लाख तथा समानीकरण अनुदान 49 करोड 37 लाख रूपियाँ रहेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान 60 लाख, विशेष अनुदान 40 लाख र समानीकरण अनुदान 8 करोड 15 लाख 36 हजार रूपियाँ गरी कुल 9 करोड 15 लाख 36 हजार रूपियाँ प्राप्त हुनेछ। राजस्व बाँडफाँड तर्फ संघीय सरकारबाट 34 करोड 34 लाख 73 हजार, गण्डकी प्रदेश सरकारबाट 4 करोड 9 लाख 86 हजार, स्थानीय राजस्व बाँडफाँडबाट 1 अर्ब 31 लाख 14 हजार तथा आन्तरिक स्रोतबाट 2 अर्ब 48 करोड 73 लाख 91 हजार रूपियाँ जुटाइने लक्ष्य राखिएको छ। यससँगै महानगरको कुल आन्तरिक आय 3 अर्ब 87 करोड 49 लाख 64 रूपियाँ रहनेछ। कुल बजेट मध्ये 55.15% चालू खर्च र 44.85% पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ। बुधबार सम्पन्न नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक 2083, विनियोजन विधेयक 2083, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा कार्यपालिकाबाट सिफारिश भई आएका विभिन्न विधेयक, संशोधन विधेयक, मापदण्ड लगायतका कानून पनि पारित गरेको छ। नगरसभा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने नगरसभा सदस्य, कर्मचारी तथा सम्पूर्ण सरकारवालाप्रति नगर प्रमुख धनराज आचार्यले आभार प्रकट गर्नुभएको छ। गत वर्ष जनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कास्कीको वडा प्रहरीकारीले गगन गौडाको भवन स्थानीयवासीको सहयोगमा पुननिर्माण तथा मरमतपछि बुधबार नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ। भदौ 24 गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको भवन पोखरा महानगरपालिका 28, 29 र 30 नम्बर वडाको पहलमा गठित पुननिर्माण समितिले पुननिर्माण गरेको हो। समितिका अध्यक्ष कुशल गुरूङको नेतृत्वमा करिब 5 लाख रूपियाँको लागतमा भवनको पुननिर्माण तथा मरमत सम्पन्न गरेको प्रहरीले जनाएको छ। भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की प्रमुख अतिथि रहनुभयो। कार्यक्रममा इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक गुणबाज बुढाथोकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सुजित धापकोटा, स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका लेखनाथ काछे, सामुदायिक सेवा केन्द्र कालिकाका प्रतिनिधि, बुद्धिजीवी समाजसेवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक कार्कीले समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सरकार प्रहरी र नागरिक बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले नेपाल प्रहरीको आवश्यकता र समस्यालाई आफ्नै सरोकारका रूपमा लिएर प्रहरी भवन पुननिर्माणमा योगदान पुर्याउने स्थानीयवासी तथा निर्माण समितिद्वारा पारित धन्यवाद व्यक्त गरेको थियो। पोखरामा आगामी असार 19 गते रोजगार मेला जब फेयर आयोजना हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रबन्धनमा बुलाउँदै स्थित इभेन्ट सेन्टरमा मेला सञ्चालन गरिने भएको हो। जागिर खोज्ने र रोजगारदाता संस्थाबीच प्रतियोगिता प्रत्यक्ष भेटघाट गराई रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरेको पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा मेलाका संयोजक दिनेश चन्द्र वास्तवले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा रोजगार खोज्नेहरूले आफ्नो व्यक्तिगत विवरण सीभी पेश गर्न सक्नेछन् भने
रोजगारदाताले आवश्यक जनशक्तिको माग तथा उपलब्ध रोजगारी बारे जानकारी गराउने व्यवस्था मिलाइएको छ। मेलामा नेपालका प्रतिष्ठित रोजगारदाता कम्पनीहरूको सहभागिता रहने जनाइएको छ। आयोजकका अनुसार यस कार्यक्रमले रोजगार खोजिरहेका युवाहरूलाई उपयुक्त अवसर उपलब्ध गराउनुको साथै रोजगारदाता र दक्ष जनशक्तिबीच समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास लिएको छ। धर्मशास्त्र आचार्य गंगाधर तिमिसेनाद्वारा लिखित षोडश संस्कार र चाडपर्व पुस्तक पोखरामा सार्वजनिक गरिएको छ। केदारेश्वर वैदिक गुरूकुलका पीठाधीश डाक्टर चितगन चैतन्य महाराजले एक समारोहबीच पुस्तकको विमोचन गर्नुभएको हो। 85 पृष्ठको पुस्तकमा मानव जीवनका 16 प्रमुख संस्कार र नेपाली चाडपर्वबारे विस्तृत जानकारी समेटिएको छ। पुस्तक विमोचन गर्दै पीठाधीश चैतन्यले सनातन वैदिक धर्मावलम्बीहरूले वेदको मार्ग अनुसार जीवनयापन गर्नुपर्ने बताउनुभयो। वेद नै वैदिक धर्मको मूल आधार भएको उल्लेख गर्दै उहाँले संस्कार र आचरणलाई जीवनको आधारका रूपमा व्याख्या गर्नुभयो। आचरण नै जीवन हो र संस्कार नै धर्म हो उहाँले भन्नुभयो। समाजमा पुस्तकहरूको प्रकाशन बढ्दै गए पनि संस्कार आचरणको अभ्यास क्रमश कमजोर हुँदै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। लेखक स्वयं संस्कारयुक्त जीवनमा रहे पनि आगामी पुस्तासम्म त्यसको निरन्तरता कायम रहनु महत्वपूर्ण हुनु भएको उहाँले बताउनुभयो। कार्यक्रममा वाल्मीकि क्याम्पसका सहप्राध्यापक विश्वनाथ देवाड़ीले पुस्तकको समीक्षा गर्दै मानव जीवनका 16 महत्वपूर्ण संस्कारलाई सरल र सहज भाषामा प्रस्तुत गरिएको बताउनुभयो। गृह सूत्रमा 56 संस्कारको वर्णन भए पनि मानव जीवनका लागि 16 संस्कार विशेष महत्वका रहेको उहाँले उल्लेख गर्नुभयो। पुस्तकले हिन्दू सनातन परम्परालाई शास्त्रीय आधारसहित प्रस्तुत गरेको र बौद्धिक धार्मिक तथा नैतिक संस्कारको विकासका लागि उपयोगी रहेको उहाँको धारणा राख्नुभयो। लेखक गंगाधर तिमिलसिन्हाले पुस्तकले मानव जीवनलाई उत्कृष्ट र सांस्कृतिक संस्कारित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। पुस्तकमा गर्भधान पुसवान सीमान्तोन्नयन नामकरण चुडाकर्म वेदारम्भ लगायत 16 संस्कारका साथै प्रमुख नेपाली चाडपर्वहरूले व्याख्या गरिएको उहाँले जानकारी दिनुभयो। 85 प्राज्ञ मञ्चका संयोजनमा आयोजन ती कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण प्रसाद गौतमले लेखकको अन्य कृतिहरू पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो। वैकुण्ठ तिमिल सिन्हाले पुस्तक प्रकाशनको उद्देश्यबारे चर्चा गर्दै यसले मानव जीवनलाई सही मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित वक्ताहरूले संस्कार र नेपाली चाडपर्वको संरक्षण तथा पुस्तान्तरणको आवश्यकतामाथि पनि जोड़ दिएका थिए। यामाहा मोटरसाइकल तथा स्कूटरको 71 वार्षिक उत्सवको अवसरमा पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 51 पिण्ड रगत संकलन भएको छ। यामाहाको पोखरा स्थित अधिकृत विक्रेता बीआरडब्ल्यू इन्टरप्राइजेस प्रालीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेड क्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा नयाँ बजार स्थित यामाहा शोरूम परिसरमा बुधबार रक्तदान कार्यक्रम आयोजन गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक सरोज श्रेष्ठका अनुसार कार्यक्रममा 51 पिण्ड रगत संकलन भएको हो। प्रादेशिक रक्त संचार केन्द्र पोखराका उपप्राविधिक महेन्द्र केसीले पहिलो रक्तदान विद्या आर कार्यस्थललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रबन्ध निर्देशक अशेषले समाजमा बढ़दो रगतको आवश्यकता र तथा अभावलाई केही हदसम्म न्यूनीकरण गर्नुका साथै रक्तदानप्रति मानवीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। आ कार्यक्रममा युवा उद्यमी मञ्चका अध्यक्ष सरोज कायस्थ, लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष बाबुराम छेत्री लगायत उद्यमी व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। श्रेष्ठले यामाहाको 71 वार्षिक उत्सव ब्राण्डको सफल यात्राको उत्सव मात्र नभई समाजप्रतिको उत्तरदायित्व अझ स्वस्थ रूपमा अभिव्यक्ति गर्ने अवसर पनि भएको बताउनुभयो। बीएलडब्ल्यू इन्टरप्राइजेसले यामाहाको 71 वार्षिक उत्सवको अवसरमा आयोजित यो रक्तदान कार्यक्रमलाई समाजप्रतिको आफ्नो प्रतिबद्धताको महत्वपूर्ण पहलको रूपमा लिएको जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारको बजेटबाट गास्कीमा निर्माणधीन करिब 30 करोड़ रूपियाँ बराबरको दुई सड़क आयोजनाको जिल्ला समन्वय समिति कास्कीले स्थलगत अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा गएको टोलीले सड़क आयोजनाको निर्माण प्रगति गुणस्तर तथा कार्यान्वयनको अवस्थाबारे निरीक्षण गर्दै निर्माण कार्यमा ढिलासुस्ती नगर्न र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवस्था निरीक्षण दिएको छ। टोलीले पोखरा महानगरपालिका 33 अन्तर्गत निर्माणधीन तल्लो खैरिनी घोक्रेनी शिवबस्ती हुँदै गाई गौडा जोड्ने 5 करोड़ रूपियाँ लागतको बहुवर्षीय सड़क आयोजनाको अनुगमन गरेको छ। साथै पोखरा 31 निर्माण 7 ताल जोडे लिंक रोडको पनि निरीक्षण गरिएको छ। करिब 25 करोड़ रूपियाँ लागतको उक्त सड़क स्याङखुदी भन्ज्याङसम्म निर्माण भइरहेको छ। अनुगमनका क्रममा प्रमुख पौडेलले विकास निर्माणका काममा हुने ढिलासुस्ती र कमसल निर्माण कुनै पनि हालतमा स्वीकार नहुने स्पष्ट पार्नुभयो। उहाँले स्थानीय उपभोक्ता तथा सरकारवालालाई पनि निर्माणको गुणस्तरमा निरन्तरता राख्न आग्रह गर्दै निर्धारित समय सीमा र मापदण्ड अनुसार काम सम्पन्न गर्न निर्माण व्यवसायलाई निर्देशन दिनु
दिनुभयो। दिगो र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। अनुगमन टोलीमा जिल्ला समन्वय समिति सदस्यहरू सीतादेवी बिक, हर्क गुरूङ र राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल र शाखा अधिकारी लच्छु शर्मा सहभागी थिए। पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर तथा स्थानीय जनप्रतिनिधिहरूले आयोजनाको प्राविधिक पक्ष, निर्माण प्रगति र हालसम्मको अवस्थाबारे टोलीलाई जानकारी गराएका थिए। गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा कार्यरत 7 नर्सिङ स्वास्थ्यकर्मीलाई 21 दिने ग्रामीण अल्ट्रासाउण्ड तालिम दिएको छ। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सञ्चालन गरिएको यो तालिम बुधबार सम्पन्न भएको हो। प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशले तालिमको आयोजना गरेको हो। तालिममा प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएर आएका स्वास्थ्यकर्मी सहयोगी थिए। 28 जेठबाट शुरू भएको यो 7 ब्याचको तालिम हो। ग्रामीण क्षेत्रमा कार्यरत र एसबीए तालिम प्राप्त नर्सिङ कर्मचारीलाई यसपटक सहभागी गराइएको थियो। यो तालिमपछि ग्रामीण भेगमा प्रसूति गराउने कार्यमा थप सहज हुने अपेक्षा गरिएको छ। विशेष गरी गर्भवती महिलाको स्वास्थ्यमा आइपर्ने जोखिमलाई बेलैमा पहिचान गरी न्यूनीकरण गर्ने उद्देश्यले तालिम दिएको हो। सहभागी नर्सहरूले अब आफ्नो कार्यक्षेत्रमा फर्किएर भिडियो एक्सरे सेवा मार्फत गर्भवतीको स्वास्थ्य जाँच गर्नेछ। तालिम समापन कार्यक्रम प्रादेशिक स्वास्थ्य तालिम केन्द्र कार्यका निर्देशक डाक्टर विनोद बिन्दु शर्माको अवस्थामा सम्पन्न भएको थियो। पोखराका वरिष्ठ पत्रकार तथा शिक्षाविद केशवराज पराजुलीको 92 वर्षको उमेरमा निधन भएको छ। बुधबार राति करिब 12 बजे पोखरा 3 मणिपुर स्थित आफ्नै निवासमा उहाँको निधन भएको। स्वर्गीय पराजुलीको अन्त्येष्टि बुधबार बिहान सेती नदी किनार स्थित तुलसी घाटमा गरिएको छ। उहाँको एक छोरा लोकरञ्जन रमेश पराजुली र 4 छोरी छन्। पराजुली पोखराका पत्रकारिता, शिक्षा र राजनीतिक क्षेत्रमा योगदान पुर्याएका सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँ जनमत दैनिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो। उहाँले लामो समय विभिन्न पत्र पत्रिकामा खोजमूलक लेख, अनुसन्धानत्मक सामग्री तथा साहित्यिक रचनाहरू प्रकाशन गर्नुभएको थियो। खोजमूलक लेखनमा उहाँको विशेष रूचि रहेको बताइन्छ। पत्रकारितासँगै उहाँले लामो समय शिक्षण पेशामा आबद्ध रही अनेकौं विद्यार्थीलाई शिक्षा प्रदान गर्नुभएको थियो। साथै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। पोखराको सामाजिक, शैक्षिक र संचार क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उहाँ पोखरेल रवरत्न सम्मानबाट पनि सम्मानित हुनुभएको थियो। उहाँको निधनसँगै पोखराको संचार जगत शोकमग्न बनेको छ। सामाजिक सञ्जाल मार्फत पत्रकार, राजनीतिज्ञ, शिक्षाविद तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले पत्रकारिता, शिक्षा र समाज रूपान्तरणमा पुर्याएको योगदानको स्मरण गरेका छन्। पोखरा स्वर निवासी स्वर्गीय सुना राणाको 10 स्मृति दिवसका अवसरमा छोरेपाटन स्थित मानसिक आश्रममा आश्रित व्यक्तिहरूको लागि बिहानको भोजन दान गरिएको छ। परिवारले राणाको स्मृतिलाई सेवामूलक कार्य मार्फत जीवन्त राख्ने उद्देश्यले आश्रममा भोजन गराए वितरण गराएका हुन्। स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वर्गीय राणाको राजनीतिक, सामाजिक तथा पारिवारिक योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले समाजसेवा, मानवता र सामाजिक न्यायप्रति उहाँको समर्पण आज पनि परिवार र समाजका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरूङले स्वर्गीय राणाले राजनीतिक, सामाजिक तथा पारिवारिक क्षेत्रमा पुर्याएको योगदान प्रेरणादायी रहेको बताउनुभयो। उहाँले राणाले स्थानीयमा स्थापित रहेको मूल्यमा उत्कर्ष र सेवाभावकै कारण परिवार पनि त्यही मार्गमा अघि बढ़िरहेको उल्लेख गर्दै उहाँका विचार र कर्मले आगामी पुस्तालाई प्रेरणा दिइरहने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्वर्गीय राणाकी बहिनी सबिना राणाले राणाको जीवनी प्रस्तुत गर्दै बाल्यकालदेखि राजनीतिक, सामाजिक र पारिवारिक जीवनका विभिन्न आयामबारे चर्चा गर्नुभयो। परिवारका सदस्य, आफन्त, राजनीतिकर्मी, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको कार्यक्रममा स्वर्गीय राणाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरिएको थियो। सहभागीहरूले स्मृति दिवसलाई औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै मानव सेवा आश्रममा भोजन दान गरिएको कार्यलाई अनुकरणीय पहलका रूपमा प्रशंसा गरेका थिए। परिवारका सदस्यहरूले स्वर्गीय सोना राणाले जीवनभर आत्मसात गरेको सेवा, त्याग र मानवीय मूल्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन स्वर्गीय राणाकी कान्छी बहिनी ज्योति राणाले गरेकी थिइन् भने धन्यवाद ज्ञापन भाइनी बहिनी सञ्जिता तामाङले गरेकी थिइन्।

0: पोखरा महानगरपालिका वार्ड नम्बर 32 को आयोजनामा ब्रह्मारू बाबा आध्यात्मिक विद्यालयमा एक दिने अघु औषध नियन्त्रण ट्राफिक सचेतना तथा साइबर अपराध सम्बन्धी सामुदायिक विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुरक्षित सड़क प्रयोग, साइबर सुरक्षाका महत्व तथा लागू औषध दुर्वेशनको अवसरबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। पोखरा महानगरपालिका 32 वडा कार्यालयको समन्वय तथा प्रादेशिक ट्राफिक कार्यालय गण्डकी र इलाका प्रहरी कार्यालय सिसुवाको कार्य सहकार्यमा सञ्चालन गरिएको यो अभियान असार 12 गतेदेखि 19 गतेसम्म वडा क्षेत्रभित्र रहेका करिब 10 वटा विद्यालय, विभिन्न टोल सुधार समिति तथा बाल क्लबहरूमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रहरी नामी निरीक्षक मोहन विकले ट्राफिक नियमको पालना, सड़क सुरक्षाका उपाय तथा बढ़दो साइबर अपराधबारे बस्ने उपायका बारेमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी प्रहरी सहायक निरीक्षक नवीन प्रवीण दर्जी र प्रहरी जवान विशाल बोहरालले लागू औषध तथा मादक पदार्थ दुर्वेशनका कारण त्यसबाट हुने शारीरिक, मानसिक र सामाजिक असर, कानूनी व्यवस्था तथा दण्ड सजायका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, वडा शिक्षा समितिका संयोजक नगेन्द्र प्रसाद रेग्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले लागू औषध, मादक पदार्थ दुर्वेशन, ट्राफिक दुर्घटना तथा साइबर अपराध जस्ता सामाजिक चुनौतीहरूको न्यूनीकरणका लागि नेपाल प्रहरी स्थानीय तह, विद्यालय, अभिभावक, सामुदायिक सामाजिक संस्था तथा संचार माध्यमबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड़ दिएका थिए। विद्यालय तहबाटै संस्था अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको यस्तो अभियानले विद्यार्थीमा जिम्मेवारी, नागरिक बन्ने संस्कार विकास गर्नुका साथै सुरक्षित अनुशासित र लागू औषधमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। रेडियो सफलतामा खबर संगालो, अब एकैछिन विश्रामको पालो।
1: हे कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
2: होइन न अगाडि मूर्ति छ न त के पूजाको सामग्री छ, त्यस्तै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त?
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोलाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9191924.
3: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराख्नु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821427014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
7: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। संस्कृति कर्मी एवं कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्ति हुनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलको निर्णयले पोखराका श्रेष्ठ बुधबार सदस्य सचिवमा नियुक्ति हुनुभएको हो। पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने व्यवस्था छ। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण एवं विकासका लागि उहाँ विगत 25 वर्षदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा रहेर सेवा गरिरहनु भएको छ। हाल उहाँ उक्त समितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव र पोखराका पूर्व प्रधान पञ्च समेत हुनुहुन्छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ 24 को घटनालाई कम्युनिष्ट आन्दोलन समाप्त गर्ने उद्देश्यले रचिएको षड्यन्त्र भएको दावी गर्नुभएको छ। बुधबार पोखरामा आयोजित नेकपा गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले उक्त घटनालाई प्रतिक्रान्तिको संज्ञा दिँदै यसको पछाडि साम्राज्यवादी शक्तिहरूको भूमिका रहेको आरोप लगाए। उनले जनयुद्धको अन्तिम चरणमा पनि आफूहरूलाई समाप्त पार्ने प्रयास भएको स्मरण गर्दै त्यसबेला पनि शान्ति प्रक्रियालाई रोक्न बाह्य शक्तिहरू सक्रिय रहेको दावी गरे। त्यस अवस्थालाई पार गर्दै आफूहरू शान्ति प्रक्रियामा आएको उनले बताए। प्रचण्डले जेएनजी आन्दोलनपछि नारायण हिती दरबार सफा गर्न लागि चर्चा भएको उल्लेख गर्दै त्यस बेला देश असाधारण परिस्थितिबाट गुज्रिएको बताए। जनतासँग राजनीतिक दल र नेतृत्वको सम्बन्ध कमजोर बनेको अवस्थालाई पनि उनले स्वीकार गरे। उनका अनुसार त्यस समयमा निर्वाचनमा जाने निर्णय सहज नभए पनि देशलाई थप दुर्घटनाबाट जान नदिन चुनावको विकल्प नदेखिएकाले निर्वाचनमा सहभागी भएको बताए। उनले फागुन 21 गते सम्पन्न निर्वाचन भदौ 24 को घटनाक्रमकै निरन्तरता भएको दावी गर्दै त्यसको नतिजामाथि पनि प्रश्न उठाए। निर्वाचनका क्रममा विभिन्न स्थानमा अस्वाभाविक परिणाम आएको दावी गर्दै उहाँले केही उम्मेद्वारहरूले आफूले अपेक्षा गरेभन्दा विपरीत नतिजा आएको उदाहरण सुनाए। यद्यपि निर्वाचन परिणामलाई आफ्नो पार्टीले स्वीकार गरेको उल्लेख गर्दै उनले सरकारले राम्रो काम गरे समर्थन र गलत काम गरे खबरदारी गर्ने नीति रहे नै बताए। प्रचण्डले वर्तमान अवस्थामा राष्ट्रको सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता तथा श्रमिक, किसान, विद्यार्थी, सुकुम्बासी र मधेसी समुदायमाथि विभिन्न प्रकारको चुनौती सिर्जना भएको आरोप लगाए। उनले देश गम्भीर संकटबाट गुज्रिरहेको भन्दै राष्ट्र बचाउने आन्दोलन आवश्यक रहेको बताए। आगामी महाधिवेशनलाई विचार र रणनीतिको आधारमा रूपान्तरण गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै आवश्यक परे आफू र वरिष्ठ नेता माधव नेपाललाई नेतृत्वबाट हटाउन पर्ने कार्यकर्तालाई आग्रह गरेका छन्। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन्। बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सम्बन्धित व्यक्तिलाई अध्ययन तथा तालिमको अवसर उपलब्ध गराउनुपर्ने बताएका हुन्। विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले फरेन्सिक जस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर हुनुपर्ने बताए। विगतको शैक्षिक अवस्थासँग वर्तमानको तुलना गर्दै समय अनुसार मापदण्ड पनि परिमार्जन गर्नुपर्ने बताए। उनले फरेन्सिक सम्बन्धी तालिमका हकमा पनि सामान्य तालिमलाई मात्र आधार नबनाई मान्यता प्राप्त विश्वविद्यालय वा प्रमाणित संस्थाबाट प्राप्त तालिमलाई मात्रै अन्य मान्यता दिने व्यवस्था गर्नुपर्ने बताए। उनले विधेयकमा रासायनिक, भौतिक तथा जैविक प्रमाणसँगै विद्युतीय प्रमाणलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने बताए। अहिले अपराध अनुसन्धानमा डिजिटल प्रमाणको महत्व बढ़ेकाले त्यसलाई कानूनी रूपमा व्यवस्था गर्नुपर्ने उल्लेख गरे। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले वर्तमान संसदीय शासन प्रणाली असफल भइसकेको दावी गर्दै नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्नुपर्ने बताएका छन्। उनले पटक पटक सरकार परिवर्तन हुने, राजनीतिक अस्थिरताले मुलुकको विकास र सुशासनलाई प्रभावित गरेको भन्दै अब शासन प्रणाली परिवर्तनबारे गम्भीर बहस आवश्यक भएको धारणा राखे। बुधबार पूर्व सांसद मंच नेपालको 66 वार्षिक साधारण सभामा बोल्दै गौतमले 2015 सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले 5 वर्ष कार्यकाल पूरा गर्न नसकेको उल्लेख गरे। संसदले समेत आफ्नो पूर्ण कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले संसदीय शासन प्रणालीको औचित्यमाथि प्रश्न उठाए। उनले निर्वाचित सरकारले 5 वर्षसम्म अविच्छिन्न रूपमा काम गर्न पाउने संवैधानिक सुनिश्चितता हुनुपर्नेमा जोड़ दिँदै बीचमै सरकार परिवर्तन गर्ने अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्। सहमति स्थित केन्द्रीय कार्यालयमा भएको हिजो आयोजित कार्यक्रममा सभापति रवि रामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्। 99 निर्वाचित भएकोमा 96 जनाको मात्रै शपथ गराइएको राजसभा स्रोतले जनाएको छ। उनीहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी उपहार दिए। केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई पनि शपथ गराए। सोम शर्मासँगै पूजा वास्तोला र गण्डकी प्रदेशबाट टप 5 नपरेर पनि केन्द्रीय बनाइएकी विष्णु कुमारी गुरूङको शपथ रोकिएको छ। यस्तै किसमान्द ध्रुव थापा मगर दुवैको शपथ नभएको पार्टी एकका एक पदाधिकारीले जानकारी दिए। यही असार 7 12 गतेसम्म चितवनको भरतपुरमा राष्ट्रपाको पहिलो महाधिवेशन भएको थियो। महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सभामन्त्री सहित 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसकेका छन्। राष्ट्रपाको भरतपुरमा सम्पन्न महाधिवेशनबाट पार्टीका पदाधिकारी चयन भएका हुन्। पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन गरिएको हो। महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा खुल्लामा डाक्टर सोनी माग्लेले विरोध निर्वाचित भएका छन्। यस्तै उपसभापति महिलामा सविता गौतम निर्वाचित भएका छन् भने महामन्त्रीकामा विपिन कुमार आचार्य विजयी भएका छन्। सहमहामन्त्री खुल्लामा असीम शाह र हरि ढकाल तथा सहमहामन्त्री महिलामा निशा डाङ्गी निर्वाचित भएका छन्। महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै राष्ट्रपाले आगामी संगठन विस्तार, पार्टी शुद्धिकरण र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको सदस्यता तथ्याङ्कबारे चौतर्फी प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे स्पष्टीकरण दिएका हुन्। पार्टीले 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको भन्ने विषय वास्तविक सदस्यता अभिलेखमा आधारित नभई प्रारम्भिक आवेदन वितरणको गलत व्याख्याबाट आएको राजसभाले जनाएको छ। विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन तथा राष्ट्रिय प्रतिबद्धता अनुसार 18 वर्ष भन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य नबनाउने नीति र अभ्यास नरहेको स्पष्ट पारेका छन्। डिजिटल सदस्यता प्रणालीमा आवेदन प्रमाणीकरण र अन्तिम स्वीकृति छुट्टा छुट्टै प्रक्रिया हुन्। वेबसाइट र एप मार्फत जोसुकैले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि नागरिकता लगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण र स्वीकृति नहुँदासम्म त्यस्तो आवेदनलाई सदस्यता मानिँदैन विज्ञप्तिमा भनिएको छ। राष्ट्रपतिले महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क प्रमाणित सदस्यहरूको आधिकारिक अभिलेख नभई डिजिटल प्रणालीमा रहेको प्रारम्भिक सेल्फ डिक्लेयर्ड आवेदनहरूको समष्टिगत विश्लेषण मात्र रहेको जनाएका छ। आवेदनका क्रममा केही व्यक्तिले विक्रम सम्बत र इस्पी सम्बत पात्र प्रणाली गलत छनौट गर्नु, जन्ममिति टाइप गर्दा त्रुटि हुनु वा जन्ममितिको सट्टा हालको मिति राख्नु जस्ता कारणले प्रणालीमा केही आवेदकको उमेर वास्तविक भन्दा कम देखिएको प्रारम्भिक अध्ययनबाट खुलेको जारी विज्ञप्तिमा उल्लेख छ। हालसम्म डिजिटल प्रणालीमा दर्ता भएका 5,23,465 सदस्यता आवेदन मध्ये 3,90,112 जनाको विवरण नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा छन्। राष्ट्रपतिले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा शुरू गरेको समेत जनाएको छ। अब 18 वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीमै स्वत रोक्ने प्रमाणीकरणमा भएको अभिलेखको पुनः परीक्षण गर्ने गल्तीवश स्वीकृत भएका सदस्यता तत्काल खारिज गर्ने विक्रम सम्बत स्पीसम्म सम्बन्धित त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक व्यवस्था गर्ने तथा बाँकी सबै आवेदन आधिकारिक कागजातका आधारमा पुनः प्रमाणीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिले पर्याप्त प्रमाणीकरण नहुने प्रारम्भिक आवेदनमा आधारित कच्चा तथ्याङ्क महाधिवेशनले सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आम नागरिक संचार माध्यम र सरकारवालामा भ्रम सृजना भएको स्वीकार गर्दै त्यसप्रति दुःख व्यक्त गरेको छ। सधैँ सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अध्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ। यसबारे राष्ट्रिय मानवाधिकार आयोगले समेत राष्ट्रपतिलाई पत्र काटेको थियो। बालबालिकालाई सदस्यता वितरणबारे समाचार प्रकाशित गरिएको थियो। अब आर्थिक समाचार। नेपाल आयल निगमले काठमाडौँका 8 र पोखराका 6 गरी कुल 14 पेट्रोल पम्पमा लगाएको ताला खोलिएको छ। पेट्रोलियम पदार्थको आपूर्ति सहज भएपछि ती पम्प पुनः सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गैरकुमारी यादवले सचिवालयको जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि देशका विभिन्न स्थानमा केही पेट्रोल पम्पले इन्धन बिक्री वितरण रोकेको गुनासो आएपछि मन्त्री यादवले निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएका थिए। सोही अनुसार निगमले टोलीले काठमाडौँ र पोखराका विभिन्न पेट्रोल पम्पका आकस्मिक अनुगमन थियो। अनुगमनका क्रममा ती पम्पहरूले इन्धन नभएको भन्दै बिक्री वितरण बन्द गरेको पाएपछि निगमले काठमाडौँका 8 र पोखराका 6 गरी 14 पम्पका ताला लगाएको थियो। पछि पम्प सञ्चालकहरूले डिपोमा इन्धन मौजात सकिएको जानकारी दिएपछि निगमलाई थप जाँच गरेको थियो। जाँचका क्रममा इन्धन मौजात नरहेको पुष्टि भएपछि आवश्यक आपूर्ति परिएकासँगै बन्द गरेका सबै पम्प पुनः सञ्चालनमा ल्याइएको हो। नेपाल आयल निगमका अनुसार हाल बजारमा पेट्रोलियम पदार्थको कुनै अभाव छैन र देशभरका पेट्रोल पम्पबाट नियमित रूपमा इन्धन बिक्री वितरण भइरहेको छ। निगमका अधिकारीहरूका अनुसार पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती हुने सूचना पूर्वमै

छैनन्। उनीहरूले मंगलबार कतारका प्रधानमन्त्रीसँग भेट गरी अप्रत्यक्ष वार्ताका लागि आवश्यक आधार बाहिर पार्ने विषयमा छलफल गरेका थिए। यद्यपि वार्ताको एजेण्डा र सम्भावित सहमतिबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। चिनिया राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ़ कम्युनिष्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको छ। पार्टीको 105 स्थापना दिवसको वार्षिक उत्सवको अवसरमा ग्रेट हल अफ द पिपुलमा भेला भएका राजनीतिक तथा सैन्य नेताहरूका साथै चिनिया कम्युनिष्ट पार्टी सीसीपीका सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले बलियो सेनाको महत्वलाई जोड़ दिनुभएको समाचार संस्था एफपीले जनाएको छ। राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानले शीर्ष पदका व्यक्तिहरूलाई हटाएपछि विश्लेषकहरूले चीनको सशस्त्र सेना को प्रभावकारी रूपमा लड्ने क्षमतामाथि प्रश्न उठाएका छन्। भ्रष्टाचार निर्मूल पार्ने सीको वर्षौं लामो प्रयासले विगत 3 वर्षमा 2 रक्षा मन्त्री पदच्युत भएका छन् र 1 समय 7 सदस्यीय केन्द्रीय सैन्य आयोजना आयोग 2 सीमित भएको छ। चीनको शीर्ष सैन्य निकायमा अहिले सी र अर्का 1 जनरल हुनुहुन्छ। चिनिया नेताले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्वलाई कायम राख्ने र सेनालाई बलियो बनाउने बताउनुभयो। यसअघि मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कड़ा शिक्षा व्यवस्थापन र निगरानी लागू गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको थियो। सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको दोहोर्याउँदै ताइवानसँगको पूर्ण एकीकरण चिनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनिया नागरिकको साझा आकांक्षा भएको बताउनुभयो। कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न पनि आह्वान गर्नुभयो। चिनिया कम्युनिष्ट पार्टी सन् 1921 जुलाई 1 स्थापना भएको हो। सन् 2025 अन्त्यसम्म यसका 10,10,00,000 भन्दा धेरै सदस्य रहेको सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ। भेनेजुलामा गएको हप्ता आएको विनाशकारी भूकम्पले 6 6 बालकको जीवितै उद्धार भएको छ। ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ। राजधानी कारागासमा उपचार गराइरहेका बालकको स्वास्थ्यावस्था स्थिर रहेको छ। यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1,943 पुगेको छ। 10,000 भन्दा धेरै घाइते भएका छन्। हजारौं मानिस अझै हराएका छन्। प्राविधिक तथ्याङ्क अनुसार झन्डै 59,000 भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सबैभन्दा प्रभावित वा गाइरा क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र संचार संरचना भत्किएका कारण स्थिति दिन प्रतिदिन कठिन बन्दै गएको छ। खाद्य सामग्री वितरणमा क्रममा पीड़ित झगड़ा समेत हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यही बेला दाजुरा जस्ता रोग फैलिने जोखिम बढ़ेको चेतावनी दिएको छ। अमेरिका मेक्सिको सहित दर्जनौ देशका उद्धार टोली अझै पनि प्रभावित जीवित मानिसहरूको खोजीमा लागि परेका छन्। अब खेलकुदको समाचार। सन् 2026 फिफा विश्वकप अन्तर्गत भएको निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा बेल्जियम सेनेगलमाथि 3-2 रोमाञ्चक जित दर्ता गरेको छ। अतिरिक्त समयको पनि अन्तिम क्षणमा युरी टेलीमान्सले पेनाल्टी मार्फत गोल गरेपछि बेल्जियम पराजयको नजिक पुगेर पनि उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भएको हो। खेल पेनाल्टी सुटआउट मार्फत धकेलिने निश्चित जस्तै देखिएको बेला सेनेगलका लामिन कामाराले बक्सभित्र टिलेमान्सलाई लड़ाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो, जसलाई टिलेमान्सले सहजै गोलमा परिणत गरे। यसअघि निर्धारित समयमा सेनेगलले खेलमा बलियो पकड़ बनाएको थियो। सेनेगलका लागि धबिब दियारा र इस्माइल साराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर खेलको उत्तरार्धमा बेल्जियमले अप्रत्याशित रूपमा खेललाई आफ्नो पक्षमा पार्यो। रोमेलु लुकाकुले उत्कृष्ट फ्लिप मार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने संकेत गरे भने खेल सकिने लाग्दा टिलेमान्सले हेड मार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए। यस रोमाञ्चक जितसँगै बेल्जियम प्रतियोगिताको अन्तिम 16 राउण्ड अफ 60 प्रवेश गर्न सफल भएको छ। अब क्वार्टर फाइनल प्रवेशका लागि बेल्जियमले संयुक्त राज्य अमेरिका वा बोस्निया वा हर्जोगोभियानियास मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। पराजय
सँगै अफ्रिकी पावर हाउस सेनेगलको विश्वकप यात्रा पनि निराशजनक रूपमा समाप्त भएको छ। यता एटलान्टामा भएको रोमाञ्चक खेलमा कप्तान ह्यारी केनले अन्तिम 15 मिनटमा 2 गोल गर्दै इङ्ल्याण्डलाई ऐतिहासिक हारको मुखबाट फर्काउँदै अन्तिम सर्वमा पुर्याएका छन्। टोली फिफा विश्वकप 2026 को अन्तिम सर्वमा प्रवेशको निर्णायक खेलमा दबावपूर्ण अवस्थामा पुगेको थियो। प्रशिक्षक थोमस टुचेलको टोली खेल सकिन 15 मिनट बाँकी रहँदासम्म प्रतियोगिताबाट बाहिरिने संघारमा थियो। कंगोमाका ब्रायन सिपे

इङ्ल्यान्डले शुरूआतमै गरेको गोलको अग्रतालाई निकै लामो समयसम्म जोगाउन सक्षम भयो। इङ्ल्यान्ड लगातार आक्रमणमा उत्रिए पनि कंगोका गोलरक्षक योनाल म्यापासीले एकपछि अर्को उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा टिकाइरहेका थिए। पहिलो हाफको इन्जुरी समयमा भने यो आने विश्वाले गोलरक्षकलाई बिट्स गरिसकेको अवस्थामा प्रार पोस्टमा लागेपछि डीआर कंगोले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो। त्यो चुकले इङ्ल्यान्डलाई खेलमा फर्किने आशा जीवित राख्यो। समय सकिँदै जाँदा कप्तान केन टोलीका उद्धारकर्ता बने खेलको 75 मिनटमा यहाँ विकल्पी खेलाड़ी एन्थोनी गोडानले दिएको उत्कृष्ट क्रसलाई केनले शक्तिशाली हेड मार्फत जाली सुमाउँदै बराबरी गोल गरे। त्यसको 4 मिनट अघि खेल अतिरिक्त समयमा धकिलिने संकेत देखिए पनि 86 मिनटमा केनले उत्कृष्ट प्रदर्शन गरे। पेनाल्टी क्षेत्रको किनारमा बल नियन्त्रणमा लिएर उनले सुन्दर टर्न गरे। केही कदम अघि बढेर शक्तिशाली पार गर्दै बललाई गोल रक्षक म्यापासीकालाई कुनै मौका नदी जाली चुमाए। विश्वकपमा उनले यो 5 गोल गरे। इङ्ल्यान्डलाई सम्भावित ऐतिहासिक अपमानबाट जोगाउँदै अन्तिम 16 यात्रासँगै हजारौं इङ्लिस समर्थक पाँच खुसियाली छाएको थियो। लामो समयसम्म फितलो प्रदर्शन गरेको इङ्ल्यान्ड अन्तत कप्तान केनको प्रेरणादायी प्रदर्शनमा भर पर्दै संकटबाट उक्लिएको छ। अब अन्तिम स्वरमा इङ्ल्यान्डले सहआयोजक मेक्सिकोसँग सिटीमा प्रतिस्पर्धा गर्नेछ। यता हाल विश्वकप 2028 सहआयोजक अमेरिकाले नकआउट चरणकामा आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्यसहित बोस्निया एन्ड हर्जेगोभिना सामना गर्दैछ। यो खेल सान फ्रान्सिस्को वा बे एरिया स्टेडियममा भएको छ, जहाँ अमेरिकी टोली घरेलु दर्शक र मैदानमा भरपूर फाइदा उठाउन दाउ हेरेका छन्। प्रशिक्षक मौरिसिया पोचेटिनोको नेतृत्वमा रहेको ऊर्जावान अमेरिकी टोली समूह डीको विजेता बन्दै यहाँसम्म आइपुगेको हो। समूह चरणको अन्तिम खेलकामा केही कमजोर देखिए पनि समग्रमा अमेरिकाले आक्रामक र उत्कृष्ट खेल प्रदर्शन गरेको छ। अर्कोतर्फ सर्जेक बारबारेजक कप्तानी र प्रशिक्षणमा रहेको बोस्निया एन हर्जेगोभिनाले उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीको रूपमा अन्तिम 32 पुगेको पहिलो पटक इतिहास रचिसकेको छ। सहआयोजक हुनुको नाताले अमेरिकामाथि घरेलु प्रशासकको ठूलो दबाव र अपेक्षा छ, तर नकआउट चरणको खेल एकै खेलबाट लिने हुने भएकोले ड्रागन्स उपनामले चिनिने बोस्नियाली टोली अमेरिकाको योजना बिगार्दै आफ्नो ऐतिहासिक यात्रालाई अझ अघि बढ़ाउने दाउमा रहेका छन्। अन्तमा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणता बादल लागेको छ। हाल गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थेस साथै देशको पहाड़ी भूभागका केही स्थानमा तथा कोशी मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चुटाङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। बिहिबार देशको हिमाली र पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन चुटाङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा बागमती र गण्डकी सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चुटाङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश र कोशी प्रदेश तराईको एक दुई स्थानमा पनि मेघगर्जन चुटाङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा महानगरको 7 अर्ब 15 करोड 25 लाख बजेट सर्वसम्मत पारित। स्थानीयको सहयोगमा पुननिर्माण गरिएको बगरगौड़ा प्रहरीचौकी भवन हस्तान्तरण। पोखरामा असार 19 गते रोजगार मेला आयोजना हुँदै कास्कीमा 30 करोड़को सड़क आयोजनाको अनुगमन। गुणस्तरमा संस्थानगर भदौ 24 घटना कम्युनिस्ट आन्दोलन सक्ने षड्यन्त्र भएको नेकपा संयोजक प्रचण्डको आरोप। बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा राष्ट्रपतिले दियो स्पष्टीकरण। अमेरिका र इरान बीच दोहा अप्रत्यक्ष प्राविधिक वार्ता। भेनेजुएलामा भूकम्प गएको 6 दिनपछि 3 वर्षे बालकको जीवित उद्धार। तथा विश्वकपमा अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमको रोमाञ्चक जित। सेनेगल प्रतियोगिताबाट बाहिरियो। केनले 2 गोल गरेपछि कङ्गो विरूद्ध नाटकीय पुनरागमन गर्दै इङ्ल्यान्ड अन्तिम क्षणमा। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको एप्लिकेसन डाउनलोड गरेर संसार बस्न सक्नुहुन्छ। हाम्रो अहिले खबर सङ्गाला आउँछ। हामीसँग सफलताको पाइलामा केही सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: सुन्न मन लायो।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
7: केला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
9: हेलो
10: सुनिता,
9: हजुर सन्चै कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
9: बरु तालिम लिँदा कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
14: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061-57-915।
15: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
16: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
15: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
17: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
18: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
15: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
15: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले
7: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
18: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98 5 60 35 394।
4: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
20: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 98460 59581,
20: 98165 15475।
22: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-82-989।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी का मे गुरु।
6: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न।

तपाई भित्र जुन परम आनन्द छ, यदि तपाई त्यसको पूजा गर्न चाहनुहुन्छ भने तपाईलाई अगरबत्तीको आवश्यकता पर्दैन, तपाईलाई आरतीको आवश्यकता पर्दैन, तपाईलाई मालाको आवश्यकता पर्दैन, तपाईलाई फूलको आवश्यकता पर्दैन, तपाईलाई नरिवलको आवश्यकता पर्दैन, केवल तपाईले अन्तर्मुख हुनुपर्दछ। प्रेम रावत।

एकजना राजा थिए, उनलाई यो शंका भयो कि अहंकार कस्तो हुन्छ। उनी खोज्न हिँडे, आफ्नो कुरा सबैसँग राखे कि अहंकार कस्तो हुन्छ, अहंकार कस्तो हुन्छ, अहंकार के हो, अहंकार कस्तो हुन्छ। कसैले भने उनलाई, तिमी सच्चा गुरु महाराज कहाँ जाऊ, उनले नै तपाईँको शंकालाई निवारण गर्नेछन्। घुम्दा घुम्दा घुम्दा घुम्दा घुम्दा धेरै भेटिए र भने, अहंकार राम्रो हुँदैन, यस्तो हुन्छ त्यस्तो हुन्छ। राजा भन्छन्, यो त मलाई पनि थाहा छ राम्रो हुँदैन, तर कस्तो हुन्छ। यसो गर्दा गर्दा उनी एउटा यस्तो ठाउँमा पुगे, गुरु महाराजी बसिरहनु भएको थियो, उनी पनि आएर बसे। त गुरु महाराजले सोध्नुभयो, के कुरा हो भाइ, किन यहाँ आएको? राजाले भने, महाराज मलाई एउटा शंका छ कि अहंकार कस्तो हुन्छ। भने राजा, म शंकाको समाधान त गर्न सक्छु, तर एउटा समस्या छ। अहिले एउटा कुवा खन्दै गरेको छु, यो कुवा खन्न गाह्रो भइरहेको छ, अनि जबसम्म यो कुवा राम्रो तरिकाले खनिँदैन तबसम्म मसँग समय हुँदैन, अनि जब यो कुवा खनिनेछ तब म तिम्रो शंकाको निवारण गरिदिन्छु। राजाले भने, महाराज मसँग त धेरै सिपाही छन्, धेरै मानिसहरू छन्, तपाईँ आज्ञा दिनुहोस्, म अहिले खनाइदिन्छु। गुरु महाराजले भन्नुभयो, यो त एकदमै राम्रो कुरा हुनेछ, तिम्रो शंकाको निवारण पनि छिट्टै हुनेछ। राजाले ताली बजायो, आफ्नो सैनिकलाई बोलायो, कुवा खन, कहाँ खन्ने महाराज, त्यही शुरू गरिएको छ, त्यही ठाउँ हो, खन्न शुरू गर। त्यहाँ फलाम जस्तै कड़ा पत्थर थियो, हतौडाले बजार्यो, हतौडा नै भाँचियो। त्यो ढुङ्गो यताको उता हुँदैन, कोदालीको प्रयोग गरे, कोदाली नै भाँचियो। गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा ठूलो राशि थुप्रियो कोदालोको, हतौडाको थुप्रो बनिसक्यो, तर त्यो यस्तो पत्थर थियो जसमा निशाना पनि थिएन। तब राजा आएर भन्दछन्, महाराज यो कुवा कहिले खनिन्छ मलाई थाहा छैन, तर मेरो हालत खराब भइसकेको छ, मलाई यो शंका लागिरहेको छ, यसले मलाई हैरान पारिरहेको छ, तपाईँ कृपया केही गर्नुहोस्। भने राजा, कुवा यसकारण खनिरहेको छ ताकि पानी निस्कियो। पानी हो यो जीवनको आनन्द, त्यसलाई पाउनको लागि कुवा खनिरहेको छ। यो पत्थर हो अहंकार, अनि जुन हतौडाहरू भाँचिएका छन्, जुन कोदालीका रास छन् भाँचिएका, यी सबै हुन् बुझाई। जबसम्म यो पत्थर यस्तो छ तबसम्म यो बुझाईले काम गर्दै छ। कोही यस्तो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो बताउने व्यक्ति होस्, फेरि पनि कुनै काम लाग्दैन, यो पत्थरमा केही पनि हुँदैन। यो हो अहंकार, हेर्नुहोस् सबैतिर हेर्नुहोस्, यो मेरो हो, यो तेरो हो, यो मेरो, यो तेरो, यो मेरो, यो तेरो, सबै चक्कर हो, र यो चक्करमा सबै आए, कोही बचेका छैन। तपाईँ छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फस्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन, यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ, म हुँको कुरा गरिरहेको छु, हुँ 70% पानी हो, 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ, ठिक छ। भैंसी, कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ, तिनै पदार्थबाट जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ, मसँग पनि दुईवटा छन् ससाना, ती केबाट बनेका छन्, ती पनि तिनै चीजबाट बनेका छन्। जसबाट म बनेको छु त्यो बनेको छ। तपाईँलाई यो सम्झाउने कोसिस गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ, ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईँको, यदि यसलाई तपाईँले बुझ्नुभयो, तपाईँ भित्र के छ, त तपाईँको जिन्दगी बदलिनेछ। अहिले तपाईँ के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ, के साबुन, यसले नुहाउनुहोस्, यसले तपाईँको छाला, ग्यारेन्टी दिन्छु तपाईँको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अङ्ग, कबीरदासजी भन्नुहुन्छ,
तासे तो यसकारण मैले भने कबीरदासले भन्नुहुन्छ तासे तो कौवा भला तन मन एक ही रंग यो तत मम त सारा संसारलाई खाइरहेको छ यो नेपालको मात्र कुरा होइन अमेरिकामा पनि यस्तै भइरहेको छ यो यस्तो के भन्छन् भाइरस हो यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ तैले यस्तो गरिस तैले यस्तो गरिस तैले यस्तो गरिस तैले यस्तो गरिस तैले त्यस्तो गरिस यस्तो कलियुग बन्यो कि नसोध्नु के चाहियो मानिसलाई पैसा पैसा पैसा पैसा पैसा जोसँग केही छैन उसलाई दस रुपियाँ चाहिन्छ जोसँग दस रुपियाँ छ उसलाई सय रुपियाँ चाहिन्छ जोसँग सय छ उसलाई दुई सय चाहिन्छ अनि जब यो जोसँग केही पनि थिएन उसले जब दस पाउँछ फेरि उसले सयको सपना देख्छ सय हुनेले दुई सय हुनेले तीन सयले चार सय हुनेले पाँच सय अनि पाँच सय हुनेवालाले उसले सयको कहाँ सपना देख्छ र ऊ त करोडौंको देख्छ हजार करोड कति हुन्छ मसँग कहिले नसोध्नुहोला यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस् मलाई थाहा छैन इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ यो जीवनमा केवल यसका लागि हो जीवन बिर्सन भयो एक दिन त जानु पनि छ थाहा छैन के हुन्छ भोलि एक सेकेन्डमा के हुन्छ यो थाहा छैन कसैको निधारमा टाँसिएको छैन तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ अघा किसी बसरको आफ्नो मृत्युको बारेमा थाहा छैन फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि सय वर्ष बाँच्छौ अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ सय वर्ष बाँच्छ अनि समय के भन्छन् मानिसहरू समय मसँग छैन हजुर मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन ठिक छ मलाई एउटा कुरा बताउनुहोस् तपाईँ समझदार तपाईँ जन्मिनु त भयो अब एउटै चीज बचेको छ त्यो हो मृत्यु होइन एउटा त भयो अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानका लागि त्यो हो मृत्यु तपाईँ र मृत्युको बीचमा के छ समय नै त छ अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो त्यही त हो दुईवटालाई यसरी छुट्याउने

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराट महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिश त बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
8: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
7: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
9: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट शप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्ती टू मिट शप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाटीलाल स्पोर्ट्स मुक्त विशाल बजार सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98-11-62-63-93, 98-5-60-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समीक्ष काठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161-5149-84 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161-5259-04 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन जैन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरीर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार।
1: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ कृषि सञ्जालले गरिरहेका गतिविधिहरूको बारेमा। अहिले पछिल्लो समयमा महानगरभित्र पनि कृषि सञ्जाल स्थापना गरेर आफ्नो लागि भए पनि आफैले तरकारी उत्पादन गर्ने खेतीपातीमा लाग्ने खालको प्रचलन बढ़न थालेको छ। त्यहाँ जग्गा नभए पनि कौशी खेती लगायतका खेतीहरू गरेर कमसेकम विषादी रहित तरकारीको उपयोग गर्न पाइएको छ। त्यो सँगसँगै अहिले अरू ठाउँमा पनि अन्य ठाउँमा धेरै बारी भएका ठाउँमा भएका तरकारीहरूलाई पनि उत्पादन भएका ती तरकारीलाई बजार व्यवस्थापन गर्दै ठाउँ ठाउँमा कृषि बजार पनि शुरूआत भएको छ। आज हामी छलफल गर्नेछौ यो सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 7 ले गरिरहेका गतिविधिहरूको विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ लामो समयदेखि कृषकको रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ, युवा किसान भन्छु म, कृषि सञ्जाल पोखरा 7 का अध्यक्ष हुनुहुन्छ पंकज पौडेल। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: हजुर, अहिले पछिल्लो समयमा चाहिँ के कस्ता कामहरू गर्दै आएको छ कृषि सञ्जालले?
2: मूलत कृषि सञ्जालले यो कृषि सञ्जालको गठन 2074 सालमा महानगरपालिकाबाट जुन भयो भइसकेपछि कृषकका समस्याहरू र नीति निर्माणमा भएका व्यवस्थाहरूलाई जोड्ने एउटा पुलको रूपमा चाहिँ कृषि सञ्जालले काम गरिरहेको छ। त्यसलाई एउटा चाहिँ ब्रिजको रूपमा नै यताका कृषकका समस्याहरूलाई माथि पुर्याउने, नीति निर्माण तहमा भएका कुराहरूलाई कृषकसँग जोडेर त्यसलाई सहजीकरण गर्ने काममा चाहिँ कृषि सञ्जाल लागिरहेको छ।
1: हजुर, अहिले चाहिँ हामी सञ्जालभित्र कति किसानहरू आबद्ध हुनुहुन्छ?
2: अब यो 33 वटा वडामै गठन भएको छ। यो जुन शहरीकरणको प्रभावले हजुरको वडा नम्बर 6, 7, 8, 9, 17 अलिकति बजार एरियाका वडाहरू भनिन्छ भने अन्य एरियालाई चाहिँ ग्रामीण भूभागले पनि छुने भएको हुनाले हजुरको चाहिँ एउटै पोखरा भन्दा पनि अब यो मैले नाम लिएका 6, 7, 8, 9, 17 वडा चाहिँ कौशीसित अलिकति बढी चाहिँ आबद्धता छन् भने बाँकी वडाहरू चाहिँ कृषक साथीहरू धेरै हुनुहुन्छ। सामान्यतया 9 देखि 17 सदस्यीय परिकल्पना गरेको छ कृषि सञ्जालमा। अब त्यहाँ अन्य वडाको हकमा चाहिँ मलाई थाहा भएन, एभरेजमा एउटा वडामा 11 सदस्यीय भए पनि 11 × 33 गर्दा करिब 400 सदस्यहरू कृषि सञ्जालमा आबद्ध हुनुहुन्छ।
1: हजुर हजुर, अहिले वर्तमान अवस्था यो महानगरकै भनौँ न कृषि क्षेत्रको वर्तमान अवस्था चाहिँ कस्तो पाउनुहुन्छ?
2: समग्र कृषि अवस्था अब ग्रामीण भेगभागमा जोडिएको अवस्था त सन्तोषजनक नै छ, तर अहिले चाहिँ अलिकति समस्या भने बाँदरको प्रकोप चाहिँ पोखराकै ग्रामीण भेगभागमा पनि त्यो प्रकोपबाट अछुत हुन सकेको छैन र अहिले तत्काल राज्यले महानगरपालिकाले लाई एउटा चुनौती पनि छ, स्पष्ट नीति नियम नहुँदाखेरि खेती गरे जब मुहा बाली पर्ने बेला हुन्छ बाँदरले आएर नोक्सानी गरिदिन्छ, त्यस्तै अन्य जंगली जनावरहरूले नोक्सान गरेको अवस्था छ भने यी समथर भूभागमा पोखराको मौसम अलिकति असामान्य किसिमको छ, कहिले असिना कहिले हुरी बतास अब बेमौसमी पानीले गर्दाखेरि चुनौतीपूर्ण नै रहेको चाहिँ अहिले महसुस भइरहेको अवस्था छ।
1: हजुर, अहिले जस्तै हामी सबै आबद्ध हुनुभएको यो पोखराको आसपासमा रहेका वडाहरूमा कस्तो खालको कृषि कार्यक्रमहरू भइरहेको छ?
2: अब यो मुख्यत महानगरपालिकाले हजुरको ग्रामीण भेगभागमा त्यस्तै किसिमका उहाँहरूलाई उत्पादन गर्नको लागि जस्तो मौरी पकड क्षेत्रमा मौरीको, बाख्रा पकड क्षेत्रमा बाख्राको

0: घरका गृहिणीहरू पनि बिहान दिउँसो बेलुका सामान्य आफूले एउटा रोजगार पनि हुने र त्यहाँको उत्पादित वस्तु खाँदा आफू हेल्दी पनि हुने स्वस्थ पनि रहने त्यस कारणले गर्दाखेरि यो करेसा कौशीलाई लक्षित गरेर महानगरपालिकाले जुन चाहिँ एउटा चाहिँ कार्यक्रमहरू ल्याएको छ त्यसले पक्कै नै जाँगरिला कृषकहरूलाई विशेष गरी जाँगरिला गृहिणीहरूलाई अथवा चाहिँ पुरुष घरका सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई एउटा अदृश्य रोजगार पनि भएको छ र त्यहाँबाट उत्पादन पनि ग्रहण गर्न पाइरहनु भएको छ।
1: हजुर हजुर, हेर्दाखेरि के नै गरेको छ र त देखिन्छ, तर धेरैजनाले चाहिँ आफ्नै कौशीमा फलाएर होइन त्यो किन्न नपर्ने भयो भने नि प्रत्येक घरलाई त्यो पनि त राम्रो कुरा हो नि त।
0: त्यो एकदम राम्रो कुरा हो, किन भन्नुहुन्छ भने आफ्नो घरको उत्पादनको गुणस्तरको त कुनै त्यो मूल्य नै छैन एकातिर, भने अर्कोतिर उत्पादन गरेपछि स्वस्थ खानेकुरा खान पाइयो, र अर्को कुरो विशेष गरी यो कौशी खेतीमा रहेका किसानहरूलाई महानगरपालिकाले पनि उच्च सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने अहिले महानगरमा सबभन्दा ठूलो चुनौती भनेको फोहोर व्यवस्थापन हो। फोहोर व्यवस्थापनमा पनि फोहोर दुई किसिमका हुन्छन्, त्यो तपाईँ हामीले जानेको कुरा हो, कुहिने फोहोर र नकुहिने फोहोर। फोहोर व्यवस्थापनमा सबभन्दा चुनौती भनेको कुहिने फोहोरले हो, जहाँ कि कौशी खेतीमा आबद्ध भएका साथीहरूले अथवा कृषक साथीहरूले ती कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्नुभएको छ। त्यसले गर्दा महानगरपालिकाको लगभग लगभग आधीभन्दा बढी फोहोर परिणाममा आधीभन्दा बढी, र यो गुणस्तरमा कुहिने फोहोर सबै घरमा उपभोग भइसकेपछि नकुहिने फोहोर त हजुरको दुई तीन महिनासम्म नै घरमा होल्ड गर्न सकियो, जसले गर्दाखेरि त्यहाँबाट हुने दुर्गन्धको सम्भावना पनि कम भयो र महानगरपालिकालाई नै सहयोग भयो। तसर्थ यो जुन कौशीमा रहेका कौशी कृषकहरूले कौशीमा खेती गरेर आफ्नो घरबाट निस्किने फोहोरलाई पनि घरमै उपभोग गर्नु भनेको यसले विविध विषयमा उहाँहरूले चाहिँ उपयोगिता लिनुभएको छ भन्ने चाहिँ हामीलाई लागिरहेको छ।
1: त्यो खालको मूल्याङ्कन भएको छ कि छैन, एकदमै राम्रो प्रसंग पनि उठान गर्नुभयो यहाँले। त्यहाँ कौशी खेती त भएको छ, त्यो फोहोर व्यवस्थापनलाई पनि मलाई लाग्छ कौशी खेती गर्नेको घरमा एकदमै कम त्यो प्लास्टिकहरू बाहेक अरू निस्किँदैन होइन, त्यो हिसाबले पनि धेरै कन्ट्रोल पनि भएको छ कि फोहोर व्यवस्थापन पनि भएको छ। सम्बन्धित निकायले ओडाले महानगरपालिकाले चाहिँ कस्तो खालको सपोर्ट अथवा तपाईँहरूलाई केही सहयोग प्राप्त भएको छ कि छैन यसलाई मूल्याङ्कन गर्दै?
0: खासै यसमा जति हुनुपर्ने उति सहयोग भयो जस्तो पा छैन, र अलिकति यसलाई पनि जति जुन प्रकारले प्रेरित गर्नुपर्ने प्रेरित नभइकन के आउँछ भने विषयवस्तु कौशीमा चार आनामा तीन आनामा गरेकालाई बजेट गयो हामीलाई गएन भनेर चाहिँ जुन जमिनमा खेती गर्ने किसानहरूको आरोप पनि छ, त्यो आरोपले गर्दाखेरि अलिकति यता जाँगर मरेको अवस्था छ भने अर्कोतिर महानगरपालिकाले के गर्नुपर्ने अवस्था देख्छु भने मेरो आफ्नो व्यक्तिगत धारणा हो, यो कतिलाई उपयुक्त लाग्न पनि सक्ला नलाग्न पनि सक्छ। कम्तीमा बजारको सौन्दर्यीकरणलाई र बजारलाई स्वस्थ राख्नको लागि कौशी खेतीमा रहनुभएको कृषक साथीहरूले कौशी खेती गरेर कुहिने फोहोरलाई त घरमा व्यवस्थापन गरिदिनु भएको छ नि त। कुहिने फोहोरलाई उहाँले व्यवस्थापन नगरिदिने हो भने कुहिने फोहोर चाहिँ हजुरको चाहिँ व्यवस्थापन गर्नको लागि नगरपालिकाको लागत त्योभन्दा लगभग लगभग मलाई लाग्छ दुई गुणा तीन गुणा बढी लाग्छ, जुन कि किसानीहरूले आफैले त्यसलाई चाहिँ विसर्जन गरिदिने काम गर्नुभएको छ भने यो उसमा जुन फोहोर व्यवस्थापनमा कौशी खेतीमा जुन कुहिने फोहोर व्यवस्थापन गर्ने किसानहरूलाई त्यो ढंगबाट एउटा डाटामै यति पैसा हाम्रो यहाँ बचेको छ यति चाहिँ यहाँ लगानी गरौं भनेर त्यसमा एउटा एनालाइसिस गरेर एउटा विश्लेषण गरेर विश्लेषणात्मक तरिकाबाट निस्केको निष्कर्षको एउटा पुरस्कार स्वरूप अथवा उहाँहरूलाई एउटा उत्प्रेरित गर्नको लागि जुन प्रकारले फोकस हुनुपर्ने त्यो विषयमा चाहिँ त्यति फोकस हुनुभएको छ भन्ने चाहिँ नगरपालिका भएको छ भन्ने चाहिँ हामीले महसुस गर्न पाएका छैनौँ।
1: हामी सञ्जालमा चाहिँ आबद्ध भनौँ न किसानहरू सबै हुनुभएको छ होला, कौशी मात्रै होइन अझ सात नम्बरमा त विशेष गरी बारीमै गर्ने किसानहरू धेरै हुनुहुन्छ होला, कस्ता खालका किसानहरू आबद्ध हुनुहुन्छ हामीका?
0: अब यस्तो छ, मुख्य त नगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ, जग्गाको वर्गीकरण गर्दा सात नम्बरको हकमा भन्नुपर्दा नगरपालिकाले यसलाई आवास क्षेत्र भनेर घोषणा गरेको छ है। आवास क्षेत्र भन्ने बित्तिकै यहाँ भएका व्यवसायीहरूले पनि जुन उब्जनी क्षेत्रमा हुने सेवा सुविधा जति पाउनुहुन्छ आवास क्षेत्रमा त्यति नपाउनु हुने त्यो त्यसरी एउटा चाहिँ नीति निर्माण चाहिँ त्यसरी तयार भएको रहेछ। त्यही पनि हाम्रो सात नम्बर

0: ओडामा चाहिँ यो भुइँ खेती जुन करेसा खेतीमा गर्ने किसानहरू र कौशीमा खेतीहरू कौशी खेतीमा आबद्ध रहेका किसानहरूले राम्रो उत्पादन गर्नुभएको छ। परिणामस्वरूप हाम्रो सात नम्बर ओडामा 2082 साल साउन 14 गतेबाट हामीले हाट बजार पनि शुरू गर्यौं। हाट बजार शुरू गरिसकेपछि प्रत्यक्ष रूपमा उत्पादित कृषकको उत्पादित वस्तुहरू सब्जीहरू त्यहीबाट चाहिँ उपभोक्तालाई दिन सकिन्छ, जसले गर्दा मिडिएटर अथवा बिचौलिया जुन हाम्रो शब्द लिने गरिन्छ त्यसको पनि अन्त्य भएको छ भने अर्कोतिर ग्रामीण भूभागबाट उत्पादन भएका सामानहरू हाम्रो सात नम्बर वडाको प्रत्येक सोमबार 4 बजे जुन हाट बजार लाग्छ त्यहाँ आएर उपयोगिता हुन्छ अथवा चाहिँ उपभोक्ताले सजिलै लिन सक्नुहुन्छ। नगरपालिकाको आफ्नो नियम अनुसार थोरै मात्रै हजुरको चाहिँ मार्जिन राखेर अरू केही पनि हुँदैन र पोखरा भन्दा बाहिरको हुँदैन मुख्य कुरो पोखराभित्रकै उत्पादन हुने भएको हुनाले त्यो बिसारी रहित पूर्ण रूपमा अर्ग्यानिक उत्पादन भयो, दुई पैसा सस्तो पनि भयो, सस्तो पनि खान पाइयो र उत्पादन भएको चिजको उपयोगिताको दूरी एकदम नजिक भयो जसले गर्दा खाना स्वस्थ पनि हुने भयो। त्यस कारणले गर्दा सात नम्बर ओडाले यो हाट बजारलाई पनि राम्रो सहयोग गरेको अवस्था छ भने यो कौशी र करेसामा पनि पोखरा महानगरपालिकाका ओडाहरू मध्ये एउटा विशेष महत्व लिएको ओडा हो भन्ने हाम्रो दावा रहेको छ।
1: यो हाट बजारमा तरकारीहरू त आउने नै भए के कुराहरू बिक्रीमा आइरहेको पाउनुहुन्छ त्यहाँ चाहिँ?
0: यो सिजन अनुसारका उत्पादित चिजहरू आउँछन् विशेष त जस्तो अस्ति भर्खरै हाम्रो खरबुजा खरबुजा पोखराकै 13 नम्बर वडाका साथीहरूले भन्नुभएको थियो उत्पादन भएको थियो आयो। लास्ट इयर चाहिँ काँक्रा उत्पादन थियो हाम्रो 26 नम्बर 27 नम्बर वडाका साथीहरूले त्यो चाहिँ ल है तपाईँको वडामा धेरै कट छ हामी ल्याउँछौँ है भन्नुभयो। त्यसलाई हामीले यो वडा स्तरीय कृषि सञ्जाल र वडा नम्बर 7 का हाम्रा जनप्रतिनिधिहरू हामी सबै मिलेर त्यसलाई सहजीकरण गर्यौं। त्यो बाहेक सिजन अनुसारमा उत्पादित हुने जुन सब्जीहरू फलफूलहरू फलफूल भन्दा नि विशेष गरी सब्जीहरूलाई चाहिँ हामीले चाहिँ त्यही अनुसार चाहिँ हाट बजारबाट बिक्री वितरण गरिएको छ, त्यसरी नै अगाडि बढ़िरहेको अवस्था।
1: भनेपछि अहिले त उत्पादन गर्ने किसानलाई चाहिँ बिक्री नहोला बजार पाउँदिन कि भन्ने अवस्था चाहिँ छैन?
0: त्यो चाहिँ छैन, किनभने अब नगरपालिकाले यहाँ बिक्री गरेको छ भने निश्चित निश्चित ओडाहरूमा संकलन केन्द्र राखेको छ। संकलन केन्द्र राखेको एउटा राम्रो पक्ष के हो भने हजुरसित 2 किलो मात्रै इस्कुस छ, अर्कोसित 2 किलो धनिया छ, अर्कोतिर सित चाहिँ 2 किलो साग छ, 2 मुठा साग छ भने त्यो ल्याएर त्यहीबाट पनि आफूलाई चाहिने अर्को सामान लान सकियो अथवा ती सामानहरू दिएर निश्चित नगरपालिकाले तोकेको प्राइज लिएर अनि त्यो जुन संकलन केन्द्रमा छोडेपछि संकलन केन्द्र मार्फत फेरि कृषि एम्बुलेन्सद्वारा हामीसित आउने भयो। आउँदाखेरि त्यो वितरणको दूरी पनि कम भयो र उत्पादित सामानको मूल्य पनि समयानुकूल भयो, त्यसले गर्दा प्रत्यक्ष रूपमा उत्पादक पनि लाभान्वित र उपभोक्तालाई पनि हजुरको चाहिँ 2 पैसा सस्तो पर्यो र त्यो सस्ता उत्पादित चिज पनि उहाँहरूले उपभोग गर्न पाउनुभयो।
1: अहिले भनौँ न तपाईँहरूले गरिरहेका गतिविधिहरूमा ओडाको महानगरको कतिको सपोर्ट पाउनु भएको छ?
0: राम्रै सपोर्ट छ ओडा र महानगरपालिकाको। मुख्य त एउटा दुईवटा विषयहरू मैले अघि पनि उठान गरे, अब यो 7 नम्बर ओडालाई एउटा आवास क्षेत्रमा राखेछ, आवास क्षेत्रमा राखेको हुनाले कृषि क्षेत्रमा जुन प्रकारको सेवा सुविधा पाउनुपर्ने हुन त अब यो महानगरपालिकाको पनि नीति नियम होला, कहीँ कतै त्योबाट हामी वञ्चित भएको हौ कि भन्ने महसुस गरिएको छ एकातिर भने, अर्कोतिर चाहिँ हाम्रो यो जुन असामान्य किसिमको हुन त प्राकृतिक प्रकोपको कुरा भयो कसैको यो बसमा छैन, त्यही पनि यो सम्भाव्य सूचनाका कुराहरू हुन्छन् नि एक्जिट त्यसको चाहिँ सूचना आइदिएमा कृषकहरू सतर्क हुन्थे, त्यहाँबाट हुन सक्ने सम्भाव्य क्षतिहरू कम हुन्थ्यो। जस्तो असिना आउँछ भने असिनाको पूर्व सूचना अथवा चाहिँ ठूलो पानी आउँदैछ भने त्यसको पूर्व सूचना प्रभावकारी सूचना त्योहरू आइदियो भने कम्तीमा चाहिँ किसानीहरूलाई पूर्व तयारी गर्ने अवसर मिल्थ्यो। त्यस कारणले गर्दा यी विषयहरूमा जानकारी गराइदिनु भयो भने उपयुक्त हुन्छ भन्ने लाग्छ एकातिर। अर्कोतिर चाहिँ जुन उत्पादित वस्तु अघि हामीले हाट बजारको कुरा गरियो यो चाहिँ जोड्नै पर्ने हुन्छ, मैले विशेष गरी धेरै फोरमहरूमा भनेछु, पोखरा महानगरपालिका वडा नम्बर 7 का हाम्रा कार्यालयलाई पनि म सुनाउन चाहन्छु र पोखरा महानगरपालिकालाई पनि सुनाउन चाहन्छु। पोखरा महानगरपालिका वडा नम्बर 7 को एउटा हाट बजारले के कुराको संकेत गरेको छ भने यस प्रकारको हाट बजार पोखरामा दुईटा तीनटा चाहिँ चाहिएको छ है भन्ने कुरा एउटा प्रवाह सन्देश चाहिँ प्रवाह गरिरहेको छ। किनभने त्यो तपाईँले मैले भनेर भन्दा नि फिल्डमा सोमबार 4 बजे यहाँहरू हेर्न आउनु भने त्यहाँ देख्नुहुन्छ, त्यहाँ चाहिँ हरेक समय कृषि एम्बुलेन्सबाट ल्याएका उत्पादित चिजहरू त्यहाँ रहनै पाउँदैन। त्यसलाई चाहिँ अलिकति निरन्तरता दिएर ल्याइयो भने त्यसले थप एउटा एक प्रकारको बजारको राम्रो एउटा परिकल्पना गरेको छ भन्ने मलाई लाग्छ।
1: हजुर हजुर, तपाईँ आफै पनि युवा हुनुहुन्छ, पछिल्लो समयमा केही युवा किसानहरू पनि देखिरहेका छौँ होइन, एउटा कृषि पेसालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको हो कि जस्तो महसुस पनि भएको छ, यसलाई चाहिँ कसरी लिनु भएको छ, त्यो हेर्ने दृष्टिकोण परिवर्तन भएको छ कि छैन?
0: निश्चय नै भएको छ, तर यो अझै परिवर्तन गराउने दायित्व तपाईँ हाम्रो पनि हो। हामी कृषक टोटल्ली हामी चाहिँ कृषकै भने जस्तो नभइकन पनि नीति निर्माण तहमा राज्यका विभिन्न संयन्त्रहरूमा हाम्रा आफ्ना आवाज आफूले बुलन्द गर्न सक्नुपर्छ। अन्य विधाहरूमा के हुँदो रहेछ भने सधैँ सुकिलो मुकिलो हुने सम्बन्धित मान्छे नै त्यो नीति निर्माण तहमा पुग्ने हुँदो रहेछ। कृषि क्षेत्रमा के हो भने कृषकमा रहनु पर्दा अलिकति मैलो धैलो हुने अनि फेरि त्यहाँ जाँदा ऊ ड्रेस चेन्ज गरेर जानुपर्ने, हरेक कुराहरू जस्ता भैँसीहरू छन् भने गाई भैँसी समयमा धुनु पर्यो, खेतीबारी छ भने समयमा थन्काउनु पर्यो, पोखराको मौसमको पनि भर छैन, त्यसले गर्दा आवाज नपुगेको कि भन्ने थियो। तर अहिले जुन वडा स्तरीय कृषि सञ्जाल भनेर गठन भइसकेको छ, कृषि सञ्जाललाई समातेर आफ्ना आवाजहरू त्यहाँ बुलन्द गर्न सक्यो भने त्यहाँबाट पनि हजुरको चाहिँ आफ्ना कुराहरू सम्बन्धित नीति निर्माण तहमा जान्छ एकातिर भने, अर्कोतिर के कुरा ध्रुव सत्य कुरा हो भने उत्पादित चिजलाई कुनै पनि कृषकले आफैले अन्तिम उपभोक्तासम्म उसले त्यो आफ्ना उत्पादित सामानहरू पुर्याउन सक्यो भने कृषक कहिले पनि घाटामा जाँदैन। मात्र यहाँ एउटा समस्या के हो भने उत्पादन गर्ने एउटा छ, ऊ उत्पादनमा मात्रै व्यस्त छ, अनि उपभोक्तासम्म पुर्याउन विभिन्न त्यसमा दूरीहरू पार गर्ने हुन्छ, पार गर्नुपर्ने अवस्था छ, त्यो वितरणकारी प्रक्रिया जुन छ त्यो प्रक्रियालाई अलिकति प्रभावकारी बनाउन सक्यो भने अथवा उत्पादकले सोझै अन्तिम उपभोक्तामा सामान दिन सक्यो भने त्यो बीचको जुन ग्यापिङ हुन्छ त्यो ग्यापिङलाई त कि उपभोक्ताले ग्रहण गर्न पायो कि उत्पादकले ग्रहण गर्न पायो, त्यो अवस्थामा कृषक कहिले पनि मर्दैन भन्ने मेरो यो चाहिँ 14-15 वर्षको त्यो अनुभवले चाहिँ त्यो कुरो बताउँछ।
1: हजुर, अहिले आकर्षित हुँदै हुनुहुन्छ किसानहरू, युवा किसानहरू, म किसान कृषक हो भनेर चाहिँ एकदम खुलेर गफ गर्न सक्ने होइन त्यो खालको र आफ्ना कुरा राख्न सक्ने किसानहरू भइसक्नु भएको छ। अझै भनियो भने यो क्षेत्रमा त अझै हुनुपर्ने हो नि त, किनभने कृषि क्षेत्रको विकास भएन, उत्पादनै भएन भने त हामीले के खाने, त्योतर्फ हामी सोचेकै हुँदैनौँ कि। उहाँहरूले उत्पादन गरिदिनु भएको छ र पो हामीले यी विषादीरहित तरकारी खान पाएका छौँ अहिले होइन, अब खाद्यान्नको कुरा पनि त्यही हो। अझै बढी व्यक्तिलाई चाहिँ कृषितर्फ आकर्षित गर्न के गर्नुपर्छ?
0: मुख्य त पोखरामा कृषिको सम्भावना प्रचुर छ र उत्पादित चिज तथा वस्तुहरूलाई पोखरामै कन्ज्युम गर्न सकिन्छ। यसमा अलिकति आकर्षण गर्नको लागि यसप्रति एउटा उत्प्रेरणा जगाउने र कम्तीमा चाहिँ यो कृषि क्षेत्रमा युवाको साथमा म छु है, म नगरपालिका छु अथवा चाहिँ कृषि कार्यालयहरू चाहिँ हामीहरू छौँ है, हामीले चाहिँ तपाईँलाई यो कन्डिसनमा यी हामीले सेवा सुविधा दिन सक्छौ भनेर अलिकति नजिकिने अथवा स्थानीय स्वायत्तलाई थप अधिकार दिएर हुन्छ कि कसरी हुन्छ, उहाँहरूलाई उत्प्रेरित र उहाँहरूले कार्य गर्दाखेरि आउन सक्ने सम्भाव्य चुनौतीहरूलाई अलिकति गहिरो अध्ययन गर्ने हो भने यसमा राम्रो छ। तर यो कतिपय विषयहरूमा विभिन्न फोरमहरूमा चाहिँ जति कुरा उठ्छ कार्यान्वयन तहमा त्यो हुँदैन। पोखराकै नजिकका गाउँहरू पनि धेरै रित्तिएका अवस्था छन् यो बाँदर आतंकले गर्दा, तपाईँ हामीले देख्छौ अब घर छोडेर अब पोखराको उदाहरण जोड्नु पर्दाखेरि क्रिस्ती, बयली, अब यता हजुरको पुरनचौर, अब यता भरत पोखरी, त्यही गाउँ जहाँ कृषिका प्रचुर सम्भावना छन्, अब त्यो ठाउँ पनि अहिले चाहिँ जुन विभिन्न खालका चुनौतीहरूले चाहिँ छोड्नुपर्ने अवस्था छ, यी चुनौतीहरूलाई चाहिँ अलिकति सामना गर्नको लागि नीति निर्माण तहबाट गहिरो गहिरी अध्ययन र प्रभावकारी त्यसको कार्यान्वयन भयो भने युवाहरूलाई ल है यही पनि छ भनेर चाहिँ प्रेरित गर्न सकिन्छ एउटा कुरो, र अर्को कुरा चाहिँ स्वयं उत्पादक अथवा युवाहरूले पनि के सोच्नु पर्नेछ भने अहिले पछिल्लो समय 8-10 वर्ष हामी मेहनत भन्दा पनि गफमा लहरबाजीमा अगाडि बढ्ने एउटा समाज बढ़िरहेको छ। लहरबाजीले त कहिले पनि खान दिँदैन, मेहनतले पनि खान दिँदैन, आखिर आफूले कर्म गर्नुपर्छ। यो कर्म गर्नुपर्छ भन्ने मान्यता युवाहरू स्वयंमा चाहिँ एउटा जागरूक हुनु पनि आवश्यक छ भन्ने मलाई लाग्छ। तसर्थ युवाहरूले पनि आफ्नो माटोमा श्रम गर्न सक्ने र उनले गरिसकेको श्रमलाई पनि राज्यले त्यो तहमा चाहिँ सुरक्षित हो है भन्ने एउटा आवाज दिन सक्यो भने कृषिको सम्भावना जीवनयापनको एउटा सबभन्दा मिठो आधारै कृषि हो भन्ने मलाई लाग्छ। सायद म आफू कृषिमा भएर पनि हुन सक्छ, त्यही नै हो।
1: हजुर, यो सँगसँगै कस्तो छ भने हामी काम एकदमै मिलेर काम गरौं भन्ने कन्सेप्ट एकदम कम, काम गरिहाल्यौं भने पनि जस्तै भनौँ न कति ठाउँमा त सञ्जालले नै उत्पादन गर्नुमा छ होला, जस्तै त्यही अहिले आएको खरबुजा पनि सञ्जालले विभिन्न धेरै किसानहरू मिलेर गर्नुभयो होला, त्यो एकदम भोलुममा काम गर्यौं भने फाइदा निस्किने, तर अलि हुन्छ नि थोरै उत्पादन भयो भनेदेखि मार्जिन पनि ननिस्किने खालको अवस्था चाहिँ छ कि, यसमा चाहिँ कस्तो खालको अनुभव किसानहरूले सेयरिङ गर्नुहुन्छ तपाईँले?
0: अब यो चाहिँ हजुरले एकदम मिठो प्रसङ्ग चाहिँ उठान गर्नुभयो। अब अहिले पछिल्लो समय हामी धेरै प्रविधिसित नजिक छौं। अब पहिला आजभन्दा 15-20 वर्ष अगाडि थोरै खेती गरे भने नि 20-25-30 मुठा साग डोकोमा ल्याएर सप्लाई गर्न सकिन्थ्यो। अब अहिले डोको बोक्ने र हिँड्ने ट्रेन पनि छैन, अब त्यसको लागि भेरिकल चाहियो। भेरिकल ल्याएर यो उत्पादनमुखी जुन उत्पादन गरिसकेपछि ल्याएर दिँदाखेरि त्यसले पर्ता पनि पर्दैन, त्यो तसर्थ हामी अब निर्माणमुखी भन्दा नि व्यावसायिक मुखीतिर प्रेरित हुन आवश्यक छ। व्यावसायिक मुखी हुनको लागि मासमा जान पर्यो। मासमा गएपछि एउटा व्यक्ति विशेष भन्दा पनि समूह विशेष भएर काम गरियो भने त्यहाँ एउटै दूरीमा हरेक प्रोडक्टहरू आउने भयो, त्यो हुने बित्तिकै नम्बर अफ त्यो दूरीको संख्या कम हुने बित्तिकै त त्यसको लागत पनि कम हुने भयो। लागत कम हुने भनेको त प्रत्यक्ष रूपमा हजुरको कृषकहरू लाभान्वित हुने हो। तसर्थ मैले जोड्न खोजेको प्रसङ्ग के हो भन्नुहुन्छ भने एउटा सञ्जालका समूहहरू अथवा समूह समूहमा मिलेर काम गर्ने हो भने पोखरा महानगरपालिकाले पनि जुन कृषि एम्बुलेन्स शुरू गरिसकेपछि अहिले केही न केही धेरै सहज भएको छ र अहिले अझ थप उत्पादन गर्ने हो भने महानगरपालिकाले नै एउटा चाहिँ प्रेसर पर्छ कि कृषकहरूको उत्पादन भयो हामीले सप्लाई गर्नै सकिएन भन्यो भने त्यो एउटा चाहिँ पोजिटिभ मोटिभेसन जुन महानगरपालिकालाई पनि प्रेरित गर्नको लागि कृषकहरू जाग्नुभयो भने त्यो सम्बन्धी चाहिँ सोचमा त्यस सम्बन्धी विषयमा महानगरपालिका नै अगाडि बढ्छ होला भन्ने मलाई लाग्छ।
1: हजुर, अहिले चाहिँ कृषि क्षेत्रमा आधुनिक प्रविधिको चाहिँ कतिको प्रयोग भएको पाउनुहुन्छ?
0: धेरै नै भएको छ। अब पहिला हामी केटकेटी हुँदैखेरि चाहिँ तल्लो गरबाट माथिल्लो गरमा पानी नजाने लोटाबाट उठाएर चाहिँ खेती गर्नुपर्ने अवस्था छ भने अहिले पानी तान्ने मोटरहरू पम्पहरू सिँचाइहरू भएको अवस्था छ चलालाई, तर त्यो मात्रै पर्याप्त होइन, समयानुकूल के कसरी चाहिँ हामी कृषकहरू परिवर्तन भएको छौँ त्यही परिवर्तित स्रोत साधनहरूको नि अधिकतम प्रयोग चाहिँ हामीले गर्न सक्यौँ भने हामी सफल हुन्छौँ र त्यो अधिकतम स्रोत साधनको पर्याप्तता पनि राज्यले विशेष गरी महानगरपालिकाले त्यो गराइदिनु पर्यो। त्यो गराउन सकियो भने प्रत्येक कृषकको उत्पादन चाहिँ बढ्छ भन्ने मलाई लाग्छ।
1: अहिले महानगरले तुरन्त गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
0: अहिले मुख्यतः महानगरपालिकाले दुईटा विषय गर्नुपर्छ। उत्पादनसित सम्बन्धित विषय भनेको मैले अहिले भने बाँदर तथा अन्य जनावरहरूको भय एउटा छ, अर्को प्राकृतिक प्रकोप। प्राकृतिक प्रकोप हुने बेला समयमै सूचना प्रेरित गरोस्, किसानहरूलाई सूचना प्रेषित गरे भने पनि कम्तीमा उहाँ आएको बालीलाई जोगाउन त सक्नुहुन्छ, त्यो एउटा त्यहाँ छ भने बजारतिर महानगरपालिकाले गर्नुपर्ने कम्तीमा यो है मैले भनेका विषयवस्तुको चुनौतीलाई महानगरपालिकाले सामना गर्न साथ उत्पादन बढ्छ। उत्पादन बढ़िसकेपछि महानगरले पोखराभित्रका उत्पादनलाई पोखरामै कन्जम गर्न सक्ने जुन हाट बजार छ र मैले यो रेडियो मार्फत के पनि कुरा चाहिँ आह्वान गर्न चाहन्छु भने पोखरामा 7 नम्बर वडामा एकपटक मात्रै हाट बजार अहिले लगाइएको छ र पनि उत्पादन छैन, र उत्पादन भयो भने अन्य वडाको हकमा अन्य वडाले जान्नुहोला 7 नम्बरको वडामा हप्तामा 3 दिनसम्म गर्नको लागि वडा स्तरीय सञ्जाल तत्पर छ र ती जुन हाट बजार मार्फत हामीले राख्ने मात्रै होइन त्यो सबै उत्पादनहरू बिक्री हुन्छ र उपभोक्ताले उपभोग गर्न पाउने पाउनुहुन्छ भन्ने कुरामा चाहिँ मैले चाहिँ विश्वस्तता दिलाउन चाहन्छु।
1: हजुर, यो चाहिँ जस्तै महानगरले यसलाई आवास क्षेत्रको रूपमा आए पनि अझै पनि कति कृषिमै निर्भर भएर जीविकोपार्जन गर्ने किसानहरू हुनुहुन्छ कि हाम्रो सात नम्बरभित्र पनि, त्यस्ता किसानहरूलाई के भन्न चाहनुहुन्छ? अलि केही समय थियो तरकारी भयो के गर्ने कि बाँड्नियो भन्ने खालको अवस्था थियो, अहिले त थोरै भयो नि लिएर जानुहुन्छ होला त्यहाँ हाट बजारमा होइन, अब अलि बढी उत्पादन भयो त अझै बढी आमदानी हुन्थ्यो उहाँलाई, के भन्न चाहनुहुन्छ?
0: विशेष गरी हाम्रो सात नम्बर एउटा अवसर पनि भयो र यो हाट बजारमा अहिले सात नम्बरमा धेरै पोखरा महानगरपालिका वडाहरूमा एउटा निरन्तरता छैन, सात नम्बर वडाले त्यो खालको निरन्तरता पनि पाइरह्यो, सात नम्बरै वडामा भएका किसानीहरूको लागि त एउटा अवसर पनि हो नि त, उहाँले उत्पादन गरेका सामान त्यो चाहिँ एकदम स्वस्थ खाने कुरा आफ्नै नगरपालिकाले तोकेको मूल्यमा आफ्नै हातले उपभोक्तालाई दिन पाउनु, उपभोक्ता पनि खुसी र त्यसको जुन उत्पादन गरिसकेपछिको लागत हो आफूले उत्पादन गरेको लागत सोझै उपभोक्ताले तिर्ने हुनु भयो, त्यसले गर्दाखेरि के भयो भने बीचमा खाने बिचौलियाहरूको सम्भावना पनि रहेन, कुनै मिडिएटरको आवश्यक भएन, दुई पैसा भए पनि किसानीको हातमा भयो, स्वस्थ खानेकुरा उपभोक्ताले पाउनुभयो। अब यो जुन उत्पादनको अन्तिम बिन्दु पनि यही त हो नि है, धेरै च्यानलहरू पार गरेर आउनुभन्दा छोटो दूरीमा चाहिँ उत्पादन र उपभोक्ता जोडिने भएको हुनाले यो अवसर हो। सात नम्बर वडामा रहनुभएका सम्पूर्ण कृषकहरूलाई मैले यसै रेडियो मार्फत के भन्छु भने अवसरलाई हामीले अधिकतम अवसरको रूपमा सदुपयोग गरौं, हामीले अलिकति बढी उत्पादन गरेर राखिदियौं भने भोलि चाहिँ सात नम्बर वडामा दुई ठाउँ तीन ठाउँमा हामीले चाहिँ यो हाट बजार लगाउनु पर्छ कि भन्ने कुरा हाम्रो कारणले नगरपालिकालाई पोखरा महानगरपालिका कृषि महाशाखालाई एउटा प्रेसर जान्छ, त्यो प्रेसर दिनको लागि हामीले पनि आफ्नो दायित्व पूरा गरौं भनेर भन्न चाहन्छु।
1: हजुर, अलिकति के पनि देखिन्छ भने कहिले काहीँ हामी यतिकै अनौपचारिक छलफल गर्दाखेरि होइन कुराकानीको हिसाबले पनि, अब अहिले सम्पन्नता भन्ने परिभाषै फरक भइसकेको छ, तर पनि हामी कहाँ अहिले तरकारी खेती गर्यो भने कता यत्रो के नपुगेर गर्न पर्यो भन्ने खालको, त्यहाँ पैसा नपुगेर जाने होइन कि, त्यो उद्यमशीलताको विकास गर्नका लागि विषादी रहित तरकारी खानको लागि अर्कोले कसैले उत्पादन गरेकोलाई सपोर्ट गर्नको लागि पनि हो, तर हामी कहाँ त्यो बुझाइ अलि कम भएको हो कि, त्यस्ता कुराहरू सुन्न परेको छ कि छैन तपाईँहरूले?
0: एकदम महत्वपूर्ण कुरा हो, प्रसङ्ग उठाउनु भयो, यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। यो उद्यमशीलता भनेको कुरा एकदम गहिरो कुरा हो, आफ्नो जीवन हामी श्रम गर्नकै लागि आएको हो नि, नपुगेर गरे होइन नि, र जतिसुकै धेरै आर्थिक रूपमा सम्पन्नशाली व्यक्तिले पनि खाने भनेको सागभात तरकारी नै होला जस्तो लाग्छ, त्योभन्दा बाहिरी कुरा त होइन। भनेपछि किसानीले खाने भनेको त आफैले उत्पादन गरेर आफैले खाने, भनेपछि त वास्तविक पृथ्वीको पुजारी त किसानी हुन् नि त, यो कुरो बुझ्नुपर्ने हो। मैले अघि नै एउटा प्रसङ्गमा जोडे, अहिले विगत हामी आठ दस वर्ष धेरै कुराहरूले आफूसित भएको भन्दा पनि आफूसित नभएको भन्दा पनि अरूसित भएको कुराले प्रभावित हुने भएको हुनाले आफू कहाँ छौँ भन्ने कुरो बिर्सिसकेको अवस्थाले यो अवस्था आएको हो। कम्तीमा हामीसित खेतबारीहरू छ भने खेतबारीमा गरौं, बारी छैन भने कौशीमा गर्न सकिन्छ, कौशीमा गर्ने बित्तिकै अघि नै हामीले प्रसङ्ग उठाइयो घरमा निस्केका कुहिने फोहोरहरूलाई त्यहाँ व्यवस्थापन गर्न सकियो, नकुहिने फोहोरहरू दुई चार महिना रहे पनि फरक परेन, त्यसले कुनै प्रदूषितता पनि भएन र आफूले घरमा उत्पादन भएको कुरो परिवारसँगै बसेर खान पाइयो, त्यो भएको हुनाले यसको बुझाइ अलिकति अहिले घटेको हो कि भन्ने लाग्छ। तैपनि हामी अब अहिले चाहिँ यो युवा पिँढीहरू जुन टिन एजको हामीले भनिन्छौ उहाँहरूसितको हाम्रो एउटा पुस्ताको ग्याप रहेको हो कि भन्ने आभास भइरहेको छ, हामीले नबुझेको हो कि अथवा हामीले बुझेर पनि उनीहरूलाई बुझाउन नसकेको हो। र ठ्याक्क मैले यहाँले सोधेको जोडेको प्रसङ्गमा है खाना लाउन पुगेछ किन दुःख गरे होला किन यसरी हिँड्यो होला, त्यो जमिन के का लागि हो त नि, केवल खाना लाउनको लागि मात्रै? जमिन भनेको त उत्पादनसित जोडिने कुरा हो, उत्पादन गरेपछि त्यो आफूलाई नै स्वस्थ हुने कुरा हो भनेर यो कुरालाई यति गहिरोसित जुन ढंगबाट बस्न व्याख्या हुनु पर्थ्यो त्यो ढंगबाट अहिलेको पुस्तालाई चाहिँ अलिकति पुस्तान्तरणको ग्यापले हो कि रहेको छ। तैपनि यो प्रति अलिकति बुझेका कृषकहरू र राज्यबाट लाई कृषि हो भन्ने खालको प्रेरित त भइरहेछ, अझै हुनुपर्ने प्रेरणा भएको छैन भन्ने लाग्छ।
1: हजुर, म अझै अर्को प्रसंग पनि थप्न चाहन्छु किनभने हामी त यही समाजमा हुर्क्यौं बढ्यौं नि त, होइन? हामी आफै पनि किसानकै छोराछोरी, कस्तो पनि छ भने अब अहिले चाहिँ आमा बुवा आजै पनि काम गर्दै हुनुहुन्छ, छोराछोरी अन्य पेसामा हुनुहुन्छ। म यो भन्न चाहन्छु कि छोराछोरीहरूले आमाले आमा बुवाले त्यो काम गरिराख्नु भएको छ भने त्यसमा हतोत्साहित हुनपर्ने केही कारणै छैन। अनि आफूले गरेको कामको हुन्छ नि दुई पैसा भयो भने कति माया लाग्छ। अनि बुवा आमा अहिले कति रोगहरू, अहिले एक्लोपन एन्जाइटी जस्ता रोगहरू लागिरहेछ, तर आमा बुवाहरू दिनभरि काम गरेर केही न केही गरिराखेर शरीरका अङ्गहरू पनि चलिरहेछन्। त्यस कारणले घर तीन चार तला छ, हामी त सम्पन्न भन्दा नि सम्पन्न त्यो व्यक्ति हो जो स्वस्थ रूपमा जीवन जिइरहेको छ, जसले आफैले केही श्रम गर्ने कोसिस गरिरहेको छ त्यो व्यक्ति चाहिँ सम्पन्न हो। अब चाहिँ सम्पन्नताको परिभाषा पनि अब परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ। जसले चासो राख्छ, ए आज भनौँ न 13 नम्बरमा हामी आफै गएर लाइन बसेर त्यो खरबुजा खानलाई ओहो यो विषादी रहित अरे भनेर हामी आफैले किनेर ल्यायौं भने त्यस्तै ठाउँ ठाउँमा भएका किसानहरूलाई ऊर्जा भर्नका लागि पनि त्यो ठाउँमा गएर हेर्नका लागि मात्रै जान पनि आवश्यक छ। र तपाईँले बनाउनु भएको छ केही 2-4 किलो अघि नै तपाईँले भनिसक्नु भयो हुन्छ नि आफ्नो घर 2 किलो लौका छ, खाँदा खाँदा वाक्क लागिसक्यो, अर्को नयाँ ल्याउँछु त्यहाँ लगाएर दिन होइन कसैले मेरो चिज लानुहुन्छ म नयाँ ल्याउँछु। यति सहज यति राम्रो कुरालाई पनि कहिलेकाहीँ हामीले के नपुगेर हो र भने जस्तो त्यो शब्दले दिइरहेको हुन्छौ। विकसित राष्ट्रहरू त्यसै बनेका होइनन्, त्यहाँ प्रत्येक व्यक्तिले लगानी गरेका छन्, प्रत्येक व्यक्तिले श्रम गरेका छन्। त्यसकारण हामीले पनि श्रम गर्न नहिचकिचाउ, त्यो श्रमको मूल्य हुन्छ। त्यसकारण चाहिँ सबैजनालाई यसरी नै बुझ्न र लाग्नको लागि म हार्दिक अनुरोध पनि गर्दछु। अब हामी कार्यक्रमको अन्त्यमा पनि छौं, जस्तै स्थानीय सरकारले गरिरहेका गतिविधिहरू र कृषितर्फ चाहिँ कतिको ध्यानकर्षण भएको कार्यक्रमहरू आएको पाउनुहुन्छ तपाईँहरूले?
0: कार्यक्रमहरू नआएको होइन, आएको छ। आएको कार्यक्रमको प्रभावकारिता कति छ भन्ने कुराहरू राज्यले पनि त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। त्यसलाई अलि सूक्ष्म रूपले जुन फोरमहरूमा मात्रै गफ भन्दा पनि मैले अघि नै जोडे यो कार्यान्वयन तहमा के कस्तो भइरहेको छ त नि भन्ने एउटा चाहिँ पृष्ठपोषण लिएर अगाडि हेऱ्यो भने त राम्रो हुन्छ। र नगरपालिका राज्यले पनि पछिल्लो समयमा पहिला भन्दा अलिकति प्रेरित गरेको छ भन्ने मलाई लाग्छ। यद्यपि यो पूर्ण चाहिँ होइन है, किन भन्नुहुन्छ भने खरबुजा 5-7 वर्ष अगाडि तपाईँ हामीले पोखरामै हुन्छ र भनेर प्रति प्रश्न गर्थ्यौं, अहिले खरबुजा चाहिँ लगभग धेरै किसानीहरू आइसक्नु भएको छ है। त्यस्तै अन्य क्षेत्रहरूमा पनि एउटा प्रतीकात्मक रूपमा खरबुजाको भयो, अन्य क्षेत्रहरूमा नि यसरी कृषकहरू बढ्नु भएको छ, जसले गर्दा राज्यले लाग्नुपर्ने लागेको छ र अझै बढी प्रभावकारिता दियोस् भन्ने लाग्छ एकातिर। भने अर्कोतिर जुन राज्यले एउटा कन्सेप्ट के बनाइदिनु पर्यो भने यहाँले उठाएको प्रसंगमा एउटा आत्मनिर्भरताको लागि मात्रै होइन एउटा बुढौली पेन्सन हो भने भनेर चाहिँ एक प्रकारको स्लोगन राखिदिनुपर्छ भन्ने लाग्छ। किन रिटायर पछि के गर्ने त नि, हामीले कतिको जीवन चाहिँ रिटायर लाइफ पछि अथवा उहाँको निवृत्तिकरण जीवन पछि बिग्रिरहेको देख्छौ। कारण भनेको शारीरिक चलायमान र शारीरिक चुस्त दुरुस्त, जुन हाम्रो पञ्चतत्वले बनेको शरीर छ, पञ्चतत्वमा हामीले शरीर समायोजित गर्न नसक्दाखेरि शरीर बिग्रिने हो। आयुर्वेद विज्ञानले पनि यही भन्छ, मेडिकल विज्ञानले पनि भन्ने कुरा यही हो। यसको मुख्य आधार भनेको त करेसा बारी कौशी करेसा नै हो नि। यसले चाहिँ हजुरको स्वस्थ वातावरणको आयाम पनि दिने र आफू पनि स्वस्थ हुने, त्यस कारणले गर्दा यसलाई चाहिँ राज्यले भएका कृषकहरूले स्थानीय तहले सबैले सकारात्मक सोचेर त्यही अनुसारको हामीलाई नीति निर्माण तह र कार्यान्वयन तहमा अलिकति गहिरो गरी लाग्न सकियो भने यसको प्रचुर सम्भावना छ भन्ने मैले महसुस गरेको छु।
1: हजुर, केही योजना भावी योजना केही बनाउनु भएको छ?
0: सञ्जालको त्यस्तो भावी योजना भन्दा पनि अब सञ्जाल पोखरा महानगरपालिकाका 33 वटा ओडालाई कृषकहरूको आवाज सञ्जाल मार्फत कृषि विकास महाशाखामा आओस् भनेर हो। व्यक्तिगत रूपमा हाम्रो 7 नम्बर ओडामा त्यसरी व्यक्ति व्यक्तिको सञ्जाल बनेको छैन, त्यो जुन योजना बनेको छैन। र अर्को कुरो 7 नम्बर ओडा आवास क्षेत्र पनि हो, कतिपय कुराहरूमा हामीले सेवा सुविधा माग्नको लागि आवास क्षेत्रमा चाहिँ जो नीतिगत एउटा चाहिँ तहका कुराहरू हुन्छन् त्यो पनि नभएको हुनाले मुख्य त हामीले 7 नम्बरमा रहेका विभिन्न क्षेत्रका कृषकहरूलाई कम्तीमा 7 नम्बरमा यहाँहरू अझै समय रहनुपर्छ र अन्य कृषक साथीहरू पनि आकर्षण हुनको लागि विभिन्न कार्यक्रमहरू ल्याइरहेका छौँ। अलि अगाडि हामीले चाहिँ जस्तो पोखरामा 7 नम्बरमा चाहिँ पशुपालन कृषकलाई ग्रास कटर वितरण गर्यौं, त्यस्तै 2 वर्ष अगाडि उत्कृष्ट कृषक भनेर हामी 5-6 जना कृषकलाई हामीले त्यो सम्मान पनि गर्यौं यो कृषि सञ्जालबाट। अघिल्लो वर्ष 5 वटा हामीले व्यावसायिक कृषकहरूलाई खाने पानी, जुन कृषिको लागि महत्वपूर्ण पानी हो, पानीको लागि उपयुक्त सिंचाई, सिंचाई भए पनि पर्याप्त पानी नभएको अवस्थामा 1,000 लिटरका ट्याङ्की वडा कार्यालय 7 सित समन्वय गरेर वितरण गर्यो र अहिले पछिल्लो समय जुन 74 सालमा वडा स्तरीय कृषि सञ्जाल गठन भइसकेपछि जुन कृषिमा रहनुभएका कृषकहरू हो उहाँहरू जानुभएको छैन र नयाँ किसानहरू आउनु भएको छ र यसले के कुराको प्रतिनिधित्व अथवा के कुराको संकेत गर्छ भने अब कृषिप्रति पक्कै पनि उहाँहरूको दृष्टिकोण सकारात्मक छ, हाम्रो समाजको दृष्टिकोण केही सकारात्मक हुँदै आएको छ भन्ने कुराको एउटा बिम्ब चाहिँ पाएको छ।
1: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा किसानलाई आम नागरिकलाई केही भन्न चाहनुहुन्छ?
0: अब किसानलाई त मेहनत गरौं, कृषक गरौं, हामी जतिसुकै सम्पन्नशाली भए पनि जे भए पनि हामी माटोबाटै आएका हौ, माटोमै उब्जेको कुरा हामी आफैले ग्रहण गरियो भने त्योभन्दा बढी स्वस्थकर केही पनि हुँदैन भन्ने जोड्न चाहन्छु भने विशेष गरी महानगरपालिकालाई त म सहृदय के आग्रह गर्छु भने अहिले चाहिँ कृषकहरूको वास्तवमा आत्मरोगको छ। यहाँ सक्नुहुन्छ महानगरपालिकाले, सक्नुहुन्न महानगरपालिकाले पनि संघीय राज्यलाई खबर गरेर मुख्य त कृषिमा आएका चुनौतीहरू अहिले बाँदरकै चुनौती छ, बाँदर बाहेक अन्य आएका चुनौतीहरूलाई तपाईँले एकदम यो हस्पिटालिटी सर्भिस मानेर चाहिँ आवास नीति निर्माण तहमा पुर्याउनु भयो भने यसले पक्कै पनि किसानको आत्माले एउटा चाहिँ सम्मान महसुस गर्नेछ, किनकि बाली कति बेला पाकेपछि कति त्यो नथङ्काइन्जेलसम्म कति बेला के हुन्छ भन्दा किसानको राति निन्द्रा लाग्दैन, हेर्नुहोस्, भोकमा खान जाँदैन, किसानहरू एकदम तटेर बसेको अवस्था छ। यो केवल कृषिको लागि मात्र होइन स्रोत र साधनको अधिकतम प्रयोग गर्नको लागि पनि यो एउटा चुनौतीलाई चाहिँ सामना गर्नुपर्ने छ भने विशेष गरी बजारमा रहेका कृषकहरूलाई आमा दिदी बहिनी भाउजू दाई काका काकी जो पनि हुनुहुन्छ हामी लामो समयसम्म मोबाइल खेलेर बस्छौँ, मोबाइलमा तल र माथि गरेर हामी कहीँ पनि पुग्न सक्दैनौँ, हामी पुग्ने भनेको हाम्रो कौशीमा करेसामा तल माथि गरियो भने हाम्रो जीवन पनि स्वस्थ हुन्छ, हामीले उत्पादित मूलक स्वस्थ चिज खान पाउँछौँ, एक दिन भए पनि खुसीले स्वस्थ भएर बाँचिन्छ, यो भनेको हाम्रो जित हो, हाम्रो जित हुनु भनेको कृषिको पनि सम्मान हो भन्ने सन्दर्भ जोड्न चाहन्छ।
1: धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद यो अवसरको लागि, रेडियो सफलता जो वडा स्तरीय कृषि सञ्जालको एउटा प्रतिनिधित्व गरेर मलाई यहाँ ढाक्नु भयो यसको लागि पनि यहाँलाई विशेष धन्यवाद दिँदै यहाँहरू सबैको बाँकी समय शुभ रहोस् भन्दै म यहाँहरूसँग विदा हुन चाहन्छु। धन्यवाद, यहाँहरू सबैको बाँकी समय शुभ रहोस्।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं कृषि सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 7 को कृषि सञ्जालले गरिरहेका गतिविधिहरू र समग्र महानगरपालिकाकै कृषि क्षेत्रको अवस्थाको विषयमा छलफल गर्यौं। छलफलमा सहभागी हुनुभएकोमा पोखरा महानगरपालिका वडा नम्बर 7 कृषि सञ्जालका अध्यक्ष पंकज पौडेललाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथि सहित नयाँ विषय लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
4: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्ती टु मिट छ।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642, 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ। न त उसलाई खानाको पिर छ, न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807861234 9750577123 व्हाट्सएप नम्बर 9801717123
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
4: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: Vakilal Esports, Buddha Bishal Bazar, Sibbejunga Pokhara, Shampuna Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Painchha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhanuhos, Vakilal Esports. Proprietor Mohan Kumar, Samparka 98162-69983, 98532-55855.
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नाप

0: तौल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स माने जाऊ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846060851।

0: दिदी म त चितवन जान लागेको, यसो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ, बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
0: नाइ दिदी, मलाई त केही पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौं, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौं।
3: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस प्रिन्ट हाउस प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा आठ सिर्जना चोकमा
0: हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा आठ सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26110
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 061-555-3050 061-589848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज

नमस्कार, जहाँ संचार त्यहाँमै विकास। रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पर्सी शनिबारसम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पश्चिम तराईका केही ठाउँमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। 1042 जनामा डेंगू संक्रमण पुष्टि, 2 जनाको मृत्यु। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। अहिले भने पानी पर्ने क्रमकै घटेको छ। दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगमा केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र ट्याङसँग मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश तथा कोशी प्रदेश र बाघ गण्डकी प्रदेशको तराईको 1-2 ठाउँमा पनि मेघगर्जन र ट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगमा तथा पर्सी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगकामा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने ठाउँमा खोला नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 1-6 घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार पछिल्लो 3 घण्टामा कञ्चनपुरमा 121 मिलिमिटर र कपिलवस्तुमा 102.4 मिलिमिटर वर्षा मापन भएको छ। अहिले पनि वर्षा घटेको छ। विशेष गरी गण्डकीदेखि पश्चिम गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा हुने भए सम्भावना रहेको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशको तराई भेगमा केही ठाउँमा र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थेरो ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तिनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चलिएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारणमा हुने जोखिम उच्च रहन्छ। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय र कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ। सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्रचार, निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रविधि बढ्दै जाँदा संवेदनशील सूचनाहरू अनाधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लंघन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुष 17 देखि हालसम्म 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। ईडीसीडीका अनुसार हालसम्म 71 जिल्लामा डेंगू संक्रमण देखिएको छ। झापा, सुनसरी, कास्की, चितवन, काठमाडौँ, ओखलढुङ्गा, नवलपुर, पाल्पा, चितवन सहितका जिल्लामा डेंगूको बिरामी देखिएका छन्। कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा 292 जना र बागमती प्रदेशमा 264 जना भेटिएका छन्। यस्तै मध्य प्रदेशमा 52 जना, गण्डकी प्रदेशमा 161 जना, लुम्बिनी प्रदेशमा 167 जना, कर्णाली प्रदेशमा 37 जना र सुदूरपश्चिम प्रदेशमा 69 जनामा डेंगू संक्रमण पुष्टि भएको छ।
फिफा विश्वकप 2026 आयोजक राष्ट्र अमेरिकाले बोस्निया एन होर्जा नगिबियालाई 2-0 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा अमेरिकाको फोलारिन बलो गुनले 44 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसअघि उनले 31 मिनटमा गोल गरेको गोल अफ साइड ठहरिएपछि मान्यता पाएको थिएन। खेलको 74 मिनटमा गोलकर्ता बोलो गुनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको थियो। त्यसैसँगै अमेरिका बाँकी समयमा 10 खेलाडीमा सीमित भएर खेलेको थियो। यस्तै 79 मिनटमा क्रिस्टियन पुलिसिकले बल पोस्टमा छिराए पनि अफसाइडका कारण गोलले मान्यता पाएन। त्यसपछि 81 मिनटमा मलिक टिल्यानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाएका थिए। 10 खेलाड़ीमा रहेर पनि अमेरिका 2-0 जित निकाल्न सफल भयो। अब अमेरिकाले प्री क्वार्टर फाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले गैराती सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम सरमा स्थान बनाएको थियो। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पर्सि शनिबारसम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पश्चिम तराईका केही ठाउँमा अहिले पनि ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। सरकारी कामकाज मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। 1042 जनामा डेंगू संक्रमण पुष्टि, 2 जनाको मृत्यु। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आलोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्नु अहिले 6 बजे खबरसँग आउँछ। हामी सफलताको गन्तव्यमा अब के हेरौँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 9805267793, 9796509060।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9856140, 9856060127 र 9808214140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
5: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

सबैजनामा म गायिका ऋतु कणेल अहिले तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज सबैजनाले सुन्दै गर्नुहोला।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9-15।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर।

0: नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161 541 9584 541 9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161 525 9004। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: लौनु नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेहरूको मन चाहिँ किन धनको तृष्णाले बुझ्यो त्यो।
1: ओहो, गाठी कुरा आयो है।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-57-9915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560-23461 98266-08।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
5: सफलता स्टूडियो टाइम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066042 9860410081।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको, पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो, मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9557325575।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चो, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-2225, 98-560-26110। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे, अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा, हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1100, 98-28-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
3: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9816062983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
1: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 1475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201979।

0: जस्त सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165 37 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003 2, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9856035394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
10: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउन कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9856035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9507-32575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9850325। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89989।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले त्यही लगातार काम छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-545-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: चौकी हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: मिश्र सम्पर्क 9856012046 9852910504 साथै कुखुराको दाना पानीको भाँडा थोक मूल्यमा उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0165530071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811717123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
6: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
6: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
6: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
6: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
6: फोन नम्बर 0165530528, मोबाइल नम्बर 9856005528।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।
7: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नको लागि मलाई यहाँसम्म बोलायो?
8: भन्नुपर्ने कुरा त धेरै नै छन् सतीश, तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला।
7: थ्री म्याजिक वर्ड
8: लेट्स गेट म्यारिड

0: केही सम्बन्धहरू एकिनार जस्तै हुने रहेछन्, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: गीत गुनगुनाउने चाहना। तपाईको चाहना
1: अति छोरा छोरी भएनी ए आमा,
0: एउटा सानो मान्छेको चाहना
2: जोनी जोन ए पापा एकिन चुदन पापा,
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 MHz।

0: चाहिने
1: खै सोल्टेर त अझसम्म आइपुगेन
0: ए आउँदै होला नि
1: आरे भेट्न मन लाग्या हो
0: एकैछि त्यो डालो यता ल्या त
1: ल
0: ए ऊ सोल्टेर पनि आइहाल्यो नि
2: आयो हो सोल्टिनी आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: 그때 나랑 보겠어?
1: 차이나?
0: 차이나?
1: 응.
0: 야, 둘로 눈을 싼 소리. 눈가 자라해라, 법이 들어만 있지, 막유, 띠봉 소리. 몰라, 띠야.

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा इकिन चुडनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339004, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दावासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98161-15475।
7: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
8: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
7: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहरद्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98660-41081। स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0165707736, 98560-20325, 98086-35480। साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

छोडेर गाउँघर सात समुद्र पार धन कमाउने आशैमा

0: सुरु गरे त रोबारले होइन यी लाठीहरू के हेरेर बस्छन् भने झिर्न घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई छेत्र हाने जस्तो छ म भन्छु ल कहला यस्तो जवाफ मलाई आइसक्यो।

मान्छे हो र भने होइन होला। ल ल ल साथी नै पर्यो

0: त भनिस् नि भाइ छुट्टी बेलामा
1: आजको दिन त साँच्चै अविस्मरणीय भयो है। ल है अब रोपाई पनि सकियो, दिनभर रमाइलो पनि गरियो, ल अब साँझ पर घर जानुपर्छ। अब नमरी बाँचे कालोले साँचे अर्को साल फेरि गर्नुपर्छ है त। ल जाउँ।
0: हेलो
2: हजुर,
0: सधैँ कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराए पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-57-915।
8: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-71, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
9: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
10: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
10: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
10: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 कर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
2: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको।

0: फोन नम्बर 0161 555 904 स्टील आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ।
1: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
2: मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराख्नु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98-052-21-50।

बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्ले ढुंगा पोखरा, सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98 11 60 62 983, 98 5 60 52 855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

सक्षम को के सृष्टि हेर्दा त्यसको परफर्मेन्स त्यति सटिस्फ्याक्ट्री छैन। मलाई कस्तो लाग्छ, त्यो अरू बच्चा भन्दा अलिक डिफरेन्ट हो, अटिजम हो कि, त्यस कारण त्यसलाई एउटा राम्रो

बस्छ, एक्लै बस्छ, आफ्नै तरिकाले बस्छ, तर सबै कुरो नर्मल त गर्छ उसले। तपाईँ के भन्नु न, यतिकै तपाईँले अर्को बच्चाले त्यस्तो भन्नु मिल्दैन नि। केही पनि भएको छैन मेरो बच्चालाई, एकदम नर्मल छ। तपाईँ के भन्नु न, के भन्नु न, के भन्नु न।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा।

0: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु

0: यदि तपाईको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मिति सम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
1: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98560-55-28।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
9: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफओ र सी कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807681234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011186, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: मैले नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन।
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852667793, 9769509060। दोस्ती टु मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 9840659581,
3: 9166715475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सब सामग्री एवटे छानामुनी छानी छानी छानी नवमोडन फर्निसिंग सेंटर पोखरा 7 मास बारमा
1: विभिन्न साइज का दराज पलंग डाइनिंग टेबल सोफा टीवी कैबिनेट एवं आवश्यक अनुसार का फर्नीचर सम्बन्धी सामग्री चाहिए हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
2: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दो

0: र मोबाइल नम्बर 9847000851।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कका लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ
5: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोपाइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811787488
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन साइकल स्वास्थ्यका लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वास लो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
4: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
5: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23461 98-266-0698

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-7-37, मोबाइल नम्बर 98-560-28-7-44। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: आकिलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: हेलो
6: हजुर
5: सन्चै कस्तो छ हजुरलाई
7: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
7: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
8: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
8: वर्षौदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
11: फोन नम्बर 061587915
12: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
13: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
14: होइन के भन्छ यो रेडियाले
13: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
15: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
16: वेस्ट सल्फरले ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
15: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आईपीटीभी डिजिटल टीभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
17: कन्ट्याक्ट 0615530050 0615589848
15: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860-28575 9860-15947 9860-32575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दिज सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिज सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120050, 9821270014।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 9840602127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26, कास्की।
1: फोन नम्बर 0161-563-528, मोबाइल नम्बर 9856-055-28।
4: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
4: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक

रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्ज पोखरा र रेडियो सफलता को युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 19 गते शुक्रबार, ईस्वी सम्वत जुलाई 3 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको तृतीय तिथि बिहानमा 9:15 त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा श्रवण बिहानमा 10:37 त्यसपछि घनिष्ठ नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा वैदृति 28:41 त्यसपछि विष्कुम्भ योग लाग्नेछ। करुणामा बब अहोरात्र रहनेछ। आनन्दादि योगमा आज धुम्र योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिनमान 34:31 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:12 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदय समय साँझमा 9:29 रहेको छ भने चन्द्रमा अस्तमय समय भोलि बिहानमा 7:53 रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि
1: व्यक्तिहरूको लागि आज आत्मबल आकर्षण बढ्ने देखिएको छ। कार्यक्षेत्रमा तपाईँको मेहनतको प्रशंसा हुन सक्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुँदा भविष्यका लागि राम्रो अवसर सृजना हुनेछ। सरकारी तथा प्रशासनिक काममा सफलता मिल्ने देखिएको छ। परिवारका सदस्यको सल्लाह निकै उपयोगी हुनेछ। आर्थिक आमदानीका विषयमा सोच विचार गरेर निर्णय लिँदा निकै राम्रो हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने ग्रहयोग पनि रहेको छ। पुराना सम्बन्ध अझ सुदृढ हुनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहने दिन रहेको छ। आजको दिन उपलब्धिमूलक र उत्साहजनक रहने देखिएको छ। अब दोस्रो राशि वृष राशि व्यक्तिको लागि आज काममा केही चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। चन्द्रमा मिथुन राशिमा भएकाले मानसिक तनाव बढ्न सक्ने देखिन्छ। स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको छ। गोप्य कुरा अरूसँग साझा नगर्दा राम्रो हुनेछ। सवारी साधन चलाउँदा सावधानी अप्नाउनु राम्रो हुनेछ। आर्थिक पक्षमा अनावश्यक खर्च बढ्न सक्ने ग्रह गोचर रहेको छ। साथीभाइको सुझावले कठिन परिस्थिति समाधान गर्न सहयोग मिल्नेछ। कार्यक्षेत्रमा धैर्यता बनाउँदा सफलता मिल्नेछ। परिवारबाट भावनात्मक प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन हर्ष र उपलब्धिले भरिएको हुनेछ। आज आमदानी बढाउने नयाँ अवसर हात लाग्नेछ। चन्द्रमा आफ्नै राशिमा भएकाले आर्थिक पक्षमा सुधार आउने देखिएको छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ र सामाजिक सम्बन्ध मजबुत बन्नेछ।